0: best countdown show, record of the week, only on Image FM 97.9.
1: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष शान्ति फ्यामिली ब्यान्डको लिड भोकलिस्ट. सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत सोधन.

0: नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा आइसकेको छु म कृष्ण, र कार्यक्रम रेकर्ड अफ द विकमा फर्काएर राख्यौँ यो हप्ताको सङ अफ द विक सुभाष सुन्दास र सलिता बिकेको आवाजमा, जसमा सुभाष सुन्दासको आफ्नै शब्द र सङ्गीत रहेको छ। र आउनुहोस् कार्यक्रममा लाग्छौँ अब भने यो हप्ताको काउन्टडाउनतर्फ लाग्दा यो हप्ता 10 स्थानमा रहेको गीतको कुरा गरौँ, जुन गीतलाई गाएका छन् हेमन्त शर्मा र अस्मिता अधिकारीले, जसमा हेमन्त शर्माको आफ्नै शब्द र सङ्गीत रहेको छ र यो गीतले यो हप्ता नयाँ प्रवेश पाएको हो।
1: नम्बर 10

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ.
1: आर्टिस्ट अफ द मन्थ.

कार साहित्यकार संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: best countdown show, record of the week, only on Image FM 97.9.
1: इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला, र कार्यक्रममा अहिलेसम्म हामीले 10 स्थान, 9 स्थान र 8 स्थानका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौँ। अब कुरा गरौँ यो हप्ता 7 स्थानमा रहेको गीत, जुन गीतलाई गाएकी छिन् इन्दिरा जोशीले, जसमा विपिन कार्कीको शब्द रहेको छ भने महेश खड्काको सङ्गीत रहेको छ। नम्बर 7

0: टुट्यो तारा आकाशमा इन्दिरा जोशीको आवाजमा राख्यौँ यो हप्ता सातौँ स्थानमा रहेको गीत। अब भने राख्छु यो हप्ता छैटौँ स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् सञ्जीव आलेले, जसमा दीपक जडितको शब्द रहेको छ भने रमेश सुवेदीको सङ्गीत रहेको छ।
1: नम्बर 6

0: सञ्जीव आलेको आवाजमा राख्यौँ तारा झरेर, जसमा दीपक जडितको शब्द अनि रमेश सुवेदीको सङ्गीत रहेको छ। र आउनुहोस् न, यो गीतलाई छैटौँ स्थानमा राख्यौँ हामीले। अब भने राख्छु यो हप्ता पाँचौँ स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् दीपक लिम्बुले, तिमी एकपल टाढा हुँदा बुलको गीतमा पूरण रावतको शब्द रहेको छ भने महेश खड्काको सङ्गीत रहेको छ।
1: Number 5.

0: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
1: सुपथ मूल्यमा
0: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
1: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
0: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट
2: हिलटेक

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: बेस्ट काउन्टडाउन शो रेकर्ड अफ द वीक ओन्ली ऑन इमेज एफएम 97.9
2: कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा अहिलेसम्म हामीले 10 स्थानदेखि 5 स्थानसम्म रहेका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौँ. अब कुरा गरौँ यो हप्ता 4 स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् प्रताप दास र अस्मिता अधिकारीले. हेर्दै तिम्रो आँखामा बोलको गीतमा विमल अधिकारीको शब्द र सङ्गीत रहेको छ.
3: नम्बर 4

यो हप्ता चौथो स्थानमा रहेको गीत राख्यौँ प्रताप दास र अस्मिता अधिकारीको आवाजमा. अब पनि राख्छु यो हप्ता तेस्रो स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छिन् बबिना भट्टराईले. किन चलाउँछौ बोलको गीतमा रामेश्वर केसीको शब्द रहेको छ भने बबिना भट्टराईको आफ्नै सङ्गीत रहेको छ. नम्बर 3.

0: किन चलाउँछौ रवि बबिना भट्टराईको आवाजमा राख्यौँ यो हप्ता तेस्रो स्थानमा रहेको गीत. अब पनि कुरा गरौँ यो हप्ता दोस्रो स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् डाक्टर रञ्जित कुमार झाले. न गाँस्थे प्रीत बुलको गीतमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र सङ्गीत रहेको छ.
1: नम्बर 2.

0: यो त दोस्रो स्थानमा रहेको गीत राख्यौँ डाक्टर रञ्जित कुमार झाको आवाजमा, जसमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र सङ्गीत रहेको छ। र कार्यक्रम रेकर्ड अफ द विकको आजको समय पनि सकिसकेको छ। कार्यक्रम सुनेर साथ दिनुभयो यसका लागि धेरै धेरै धन्यवाद दिँदै मेरो एन्टायर टिमलाई पनि धन्यवाद दिन चाहन्छु। र जाँदा जाँदै यो हप्ता पहिलो स्थानमा रहेको गीत रमेश कणेलको आवाजमा रहेको छ, मान्छे खोज्दा बोलको गीतमा कालीप्रसाद रिजालको शब्द अनि किरण कणेलको सङ्गीत रहेको छ। यो गीत छोड्छु र म कृष्ण बिदाउँछु। सुन्दै गर्नुहोला इमेज एफएम 97.9।
1: Number 1.

0: स्टुडियो टाइम अहिले 12 बजेको छ।
1: यलेस क्यापिटल
2: समृद्धिको लक्ष्यमा सँगै
3: महालक्ष्मी विकास बैंक सबल बैंक सफल सहकार्य
4: बलियो दरिलो र भर पर्दो युनाइटेड अजोड इन्सुरेन्स युनाइटेड बाई ट्रस्ट
3: सिद्धार्थ बैंक सम्बन्ध सधैँ भरिलाई प्रभु इन्स्योरेन्स
5: ग्लोबल आइडी बैंक सबैका लागि बैंक
6: नेशनल लाइफ इन्स्योरेन्स कम्पनी
7: लक्ष्मी सनराइज बैंक लक्ष्मा सँगसँगै
8: मञ्जुश्री फाइनान्स
3: बिहाइन्ड योर ह्याप्पीनेस इमेज समाचारको साथमा

नमस्कार, इमी समाचारमा स्वागत छ। म नवीना निरौला। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री वालिन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सेनबिच टेलिफोनबाट भोटेकोसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिरहे। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै महासचिव पोखरेलको काउन्टरमा उपाध्यक्ष बादलले ल्याउँदैछन् अलग्गै प्रतिवेदन। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो। दुधकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै रूसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति शी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लीगको प्लेअफमा आज काठमाडौँ रेड्स र कर्णाली सिद्धार्थ भेट्दै, विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकर्ससँग खेल्नेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: समाचार विस्तारमा प्रधानमन्त्री बालिन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले पोटेकोसी बाढीपछि खोज उद्धार राहत तथा पुनस्थापनाको काम तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता नागरिकको खोजीलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ। उहाँले न्यूजील्याण्डले उपलब्ध गराएको 20 लाख न्यूजील्याण्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन न्यूजील्याण्डको सहयोग माग्नुभयो। जवाफमा न्यूजील्याण्डका प्रधानमन्त्री लक्सनले बाढीबाट भएको जनधनको क्षतिप्रति न्यूजील्याण्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता जनाउनु भएको छ।

0: एमएस समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। सशस्त्र प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी, विभिन्न पदमा 666 जनाको आवेदन खुल्यो, फारम भर्ने म्याद असोज 28 गतेसम्म। र रसुवा बाढीले पुर्याएको क्षतिपछिको पुननिर्माणका लागि 7.5 खर्ब रुपियाँ लाग्ने सरकारी अनुमान, ऊर्जा क्षेत्रमा मात्रै 3.90 खर्ब चाहिने।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठिक छ।
3: RB Complex गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि RB Complex
4: सुपथ मूल्यमा
3: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि RB Complex
4: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
3: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।
5: आरामदायी रसाई, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
0: ब्रेकपछि पुनः स्वागत छ। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र 15 मिटर अग्लो ड्याम बनेको थियो। उक्त ड्याम भरिएर पानी बग्न थालेको प्रहरीले जनाएको छ। प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। आज बिहान करिब 7 बजे महाखोलुङ गाउँपालिका 2 र 4 नम्बर वडाको हुङ्गा खोलामा करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँ बस्ती तथा उक्त खोलामा रहेका गौरीशङ्कर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर र साहस ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराइसकेको छ। हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह समेत गरेको छ। पानी थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। चितवनको भरतपुर महानगरपालिका 9 बसन्तचोकमा एउटा इभी कारमा आग लागि हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार आज बिहान करिब 6 बजे बसन्त चोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको इभी कारमा आग लागि भएको हो। दमकलले आगो निभाएपछि गाडीभित्र एकजना पुरुष जस्तो देखिने व्यक्ति जलेर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतकको शनाखत हुन सकेको छैन। आगलागीबाट गाडी पूर्ण रूपमा जलेर क्षतिग्रस्त भएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका 26 मजदुरको अवस्था अझै अज्ञात छ। विपद कटेको लामो समय बितिसक्दा पनि आफ्ना मान्छेको अत्तोपत्तो नपाउँदा परिवारजन गहिरो पीडा र अन्योलमा परेका छन्। विपत्ताको खोजी र पहिचानका लागि आफन्तहरूले डीएनए नमुना समेत बुझाइसकेका छन्, तर उनीहरूको प्रतीक्षा अझै सकिएको छैन। यो रिपोर्ट।
6: कञ्चनपुरको बेलौरी नगरपालिका 5 का 31 वर्षीय खुसीराम चौधरी र उहाँका 32 वर्षीय भतिजा प्रकाश चौधरी एउटै परिवारका यी दुई सदस्य 4 वर्षदेखि रसुवाको स्याप्रुबेसी स्थित लाङटाङ जलविद्युत आयोजनामा मजदुरी गर्दै आएका थिए। भदौ 9 गते राति परिवारसँग अन्तिम पटक फोनमा कुराकानी भएको थियो। भोटेकोसीमा अकल्पनीय बाढी आएपछि उनीहरू एकाएक सम्पर्कविहीन बने। उनीहरूसँगै बेलौरी 3 पडाउका रामचन्द्र चौधरी पनि सोही आयोजनाबाट बेपत्ता हुनुहुन्छ। कञ्चनपुरका कुल 26 जनाको अवस्था अहिलेसम्म अज्ञात छ। घरको मूल कमाउ सदस्य नै बेपत्ता भएपछि अहिले परिवारमा विचल्ली भएको छ। आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू घटनास्थल रसुवासम्म पुगे, तर न जीवित भेटे न त शव पाउन नै सके। रित्तो

0: बाद घर फर्किएका उनीहरू अहिले डिएनए परीक्षणको रिपोर्ट र सरकारको आधिकारिक सूचनाको बाटो हेरिरहेका छन्।
1: उहाँले नै मजदुरी गरेर हामीलाई पाल्नुहुन्थ्यो, अब के गर्ने कसो गर्ने, यति सानो बच्चा छ, उहाँलाई कसरी पढाउने कसरी हुर्काउने, प्रदेश सरकारले पनि हेर्नु पर्यो, अब स्थानीय सरकारले पनि किटो सास किटो लास चाहियो, अब हामीले पनि ढुक्क हुन्छ नि।
0: दिन ढल्किँदै जाँदा परिवारको प्रतीक्षा झन पीडादायी र बोझिलो बन्दै गएको छ। आफन्त जीवित छन् कि छैनन् भन्ने यकिन नहुँदा काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने अन्यलमा परिवारका सदस्यहरू तडपिरहेका छन्।
1: मेरो तीन तीनवटा बच्चा छन्, सरकारले जसरी पनि मेरो बाल बच्चाहरूको भविष्यबारे अलि ध्यान केन्द्रित गरिदिनु होला। मजदुरी गरेर खाने हामी चार पाँच कट्ठा जग्गामा के हुन्छ, अब बुवा नभएपछि आमा एक्लैले के गर्न सक्छिन्। जसरी भए पनि सरकारले हाम्रो यो कुरालाई सुनवाई गरिदिनु होला भन्न चाहन्छु।
0: घरको आर्थिक जग मानिएका युवाहरू नै बेपत्ता भएपछि परिवारको दैनिकी र भरण पोषण ठप्प बनेको छ। उनीहरूले राज्यसँग आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र बिचल्लीमा परेका परिवारलाई राहत तथा जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
2: अब अरू केही नभए पनि सर, अब हामीहरू किसानी होइन किसान, अनि त्यसमा बच्चाहरू छन् तिनीहरूको पढाइ होस् सरकारले गरिदिए पनि, धेरै नसके पनि 10-12 सरकारले पढाइदिएपछि, अनि रात जे जति सक्छन् सरकारले, हामीलाई मात्र दिने होइन, त्यत्रो मान्छेहरू बगिया छन् तिनीहरूलाई पनि दिनुपर्छ उनीहरूको, हामीलाई मात्र चाहियो भनेर हाम्रो पनि त्यो केही छैन सर, जति दिन्छन् त्यति नै हाम्रो हामीलाई पनि दिनु पर्यो भनेर भनेको त्यही मात्र हो सर।
0: सम्पर्कविहीन भएकाहरूको आधिकारिक अवस्था सार्वजनिक नहुँदा कञ्चनपुरका 26 परिवार अहिले शोक, अन्यल र अभावको त्रिवेणीमा पिसिएका छन्। उनीहरू केवल एउटै जवाबको पर्खाइमा छन्, हाम्रा आफन्त कहाँ छन्। इमेज समाचारका लागि प्रकाश भट्ट, कञ्चनपुर।
3: सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवान भर्ना गर्ने तयारी गरेको छ। सशस्त्र प्रहरी बलको प्रधान कार्यालयको भर्ना तथा छनौट शाखाले आज सूचना जारी गर्दै प्रहरी जवान सहित विभिन्न पदमा 666 जनाको पद पूर्ति गर्न लागि जनाएको हो। सूचनामा 604 जना सशस्त्र प्रहरी जवान, 38 जना भान्से, 8 जना कुचिकार, 6 जना सूचिकार, 7 जना केस कर्तक, 2 जना चर्मकर्मी र 1 जना मालीका लागि दरखास्त आह्वान गरिएको छ। योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी असोज 28 गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ। अब आर्थिक समाचार। रसुवा बाढीले पुर्याएको क्षति पछिको पुनर्निर्माणका लागि 7.25 खर्ब रुपियाँ लाग्ने देखिएको छ। यही भदौ 10 गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पछिको पुनर्निर्माणका लागि 7.23 अर्ब 31.52 करोड रुपियाँ आवश्यक पर्ने अनुमान सरकारले गरेको हो। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यकता आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा प्रभावित ऊर्जा क्षेत्र पुनर्निर्माणका लागि 3.90 खर्ब रुपियाँ बराबर लाग्ने आकलन गरिएको छ। पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्र कुल विपद पुनरुत्थान आवश्यकताको झण्डै 75% अर्थात् 4.73 अर्ब बराबर लाग्ने अनुमान छ। बाढीबाट यो क्षेत्रमा 760 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना, 24 मेगावाटका 5 सोलर प्लान्ट प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणालीको पुनस्थापनाका लागि 3.90 अर्ब 62 करोड रुपियाँ आवश्यक पर्ने प्रतिवेदनको अनुमान छ। यसै गरी सडक र पुल यातायात पूर्वाधार पुनरुत्थानका लागि 73.34 करोड बराबर आवश्यक पर्ने जनाइएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट, तादिङ, गोर्खा र चितवनमा गरी 7,570 निजी घरहरू क्षतिग्रस्त भएका छन्। यो बाहेक 48 सार्वजनिक भवन, 18 विद्यालय, 7 स्वास्थ्य संस्था र 30 सांस्कृतिक सम्पदामा क्षति पुगेको छ। यी क्षेत्रका लागि 1,53,55,00,00,000 रुपियाँ आवश्यक पर्ने सरकारी अनुमान छ। यसै गरी व्यापार, व्यवसाय, ब्याङ्क र कृषि क्षेत्र समेटिएको उत्पादन क्षेत्रको पुनरुत्थानका लागि 50,77,00,00,000 रुपियाँ बढी लाग्ने देखिएको छ। यमी समाचारमा फेरि विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै, एक दशकमै एआईले मानिसलाई सिध्याउन सक्ने हैसियतको बन्ने अनुसन्धानकर्ताको चेतावनी, र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको खेलाडी रोजे आरबी लाइप्ज़िगलाई हराउँदै कोमोको शानदार डेब्यू।
4: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
5: आसास, ल लिनुहोस्।
4: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
5: हस्, थ्याङ्क यू।
4: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
5: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
4: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ, अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
5: गजब भइरहेछ त।
4: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
5: वाउ, कस्तो राम्रो।
4: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सिपिभीसी र पिपिआर पाइप हेलटेक फिट एन्ड फर्गेट।
1: अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन शुरू हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने 18 शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलनका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन तीन दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ। उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुहुनेछ। भेटमा व्यापार, ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन्। चिनिया राष्ट्रपति शी जिनपिङ पनि शिखर सम्मेलनका लागि भारत पुग्दै हुनुहुन्छ। सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पजेस्कियन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख हुनुहुन्छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सहित विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षा, व्यापार, लगानी, प्रविधि, डिजिटल सहकार्य र विकास वित्त लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीन, भारत, रूस, ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश आबद्ध छन्। कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ। विश्वका प्रमुख एआई कम्पनी मध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसलाई मानवलाई समाप्त पार्न सक्ने क्षमता यसले राख्नेछ। पछिल्लो समय विकसित भइरहेका एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ। उनी कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ। विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन्, तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियम बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्। यो सँगै एआई विकासमा पारदर्शिता, जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनु पर्ने माग पनि तीव्र भएको छ। उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएईसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध चुकाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरेको जनाएको छ। युएईका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छोड्न निर्देशन दिएको छ। अल्जेरियाले युएईमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ। उत्तर अफ्रिका र साहेल क्षेत्रमा युएईको प्रभाव तथा लिबिया, सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद छ। अल्जेरियाले युएईमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाउँदै आएको छ। यसअघि नै दुई देशबीच हवाई सेवा सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भइसकेको थियो। युएईले भने अल्जेरियाको निर्णयप्रति संयमित प्रतिक्रिया दिँदै हवाई सेवा सम्झौता तत्काल प्रभावित नहुने बताएको थियो। यमनको हुथी विद्रोही समूहले रणनीतिक महत्वको मक्का बन्दरगाह सहर कब्जामा लिएको छ। साउदी समर्थित सरकारी सेनासँगको भीषण भिडन्तपछि हुथी लडाकुहरूले मक्का सहर नियन्त्रणमा लिएको सैन्य स्रोत र स्थानीय बासिन्दाले बताएका छन्। मक्का कब्जामा लिएसँगै हुथीहरू महत्वपूर्ण बाब अल मन्देव जलडमरूभन्दा करिब 75 किलोमिटर टाढा पुगेका छन्। यो जलमार्ग एसिया र युरोप बीचको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको छ। दुई समूहको लडाईँपछि मक्काका धेरै घर परिवार सुरक्षित स्थानतर्फ भागेका छन्। विस्थापितहरू यमनको सरकारी प्रशासन रहेको एडेन सहरतर्फ गएको बताइएको छ। यसैबीच साउदी नेतृत्वको गठबन्धनले हुती नियन्त्रणमा रहेका पश्चिमी यमनका क्षेत्रलाई हवाई हमला तीव्र पारेको छ। हुतीहरूले पनि दक्षिणी साउदी अरबका सहर र तेल पूर्वाधारमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेका छन्। युक्रेनको डिनिप्रो क्षेत्रमा रहेको पाब्लोग्राद सहरमा रुसी ड्रोन आक्रमण हुँदा 5 जनाको मृत्यु भएको छ। घटनामा 67 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार व्यस्त समयमा भएको आक्रमणमा सपिङ मल, पसल र सवारी साधनमा व्यापक क्षति भएको छ। यसैबीच रुसले सोसी सहरमा युक्रेनी समुद्री ड्रोन आक्रमणमा 28 जना घाइते भएको दावी गरेको छ। दुवै पक्षले एकअर्कामाथि आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरूको पछिल्लो शान्ति प्रयासले पनि ठोस प्रगति गर्न नसकेको देखाएको छ। युक्रेनी विदेश मन्त्री एन्ड्री सेभिहाले युक्रेनलाई दबावमा पार्ने रुसी रणनीति अनुसार नागरिकमाथि निरन्तर ड्रोन आक्रमण गरिएको आरोप लगाउनु भएको छ। उता युक्रेनको सुमी र जापोरिजिया सहरमा पनि सपिङ महलमाथि रुसी आक्रमण भएको छ। सुमीमा 2 जनाको मृत्यु हुनका साथै 20 जना घाइते भएका छन्।

0: नेपाल भलिबल लिग एनभिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भेट्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 6 बजे यो खेल हुनेछ। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटमा पराजित गरेको थियो। काठमाडौँ आज सोही लय दोहोर्याउन चाहन्छ भने कर्णालीले चरणको हारको बदला लिने दाउमा छ। आजको खेल जित्ने टिमले भोलि हुने फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किङ्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युएफए च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साभालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजय पुनरागमन गरेको छ। युनाइटेडका लागि माथियास कुन्हा, ब्रुनो फर्नान्डेज, बेन्जामिन सेन्स्को र लेसान्ड्रो मार्टिनेजले 1-1 गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलेसेले 2 गोल गर्दा जमाल लोसियाला, ह्यारिकेन र अल्फोन्सो डेभिसले 1-1 गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटलीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फेनरबाची र इटलीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसभी र युक्रेनको सख्तर डोनेक्सले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लाभिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेश, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका 1-2 स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्त्यमा मुख्य समाचार एकपटक फेरि। प्रधानमन्त्री बालेन्द्र शाह र न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सेनबर्ग टेलिफोन वार्ता, बोटेखुसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज बस्दै, महासचिव पोखरेलको काउन्टरमा उपाध्यक्ष बादलले ल्याउँदैछन् अलग्गै प्रतिवेदन। सोलुखुम्बुको हुँगा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थाल्यो। दुधकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै, रूसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफमा आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भिड्दै, विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकर्ससँग खेल्ने। हाउस इमेज समाचार अहिलेलाई यति नै। थप समाचारका लागि तपाईँले हाम्रो वेबसाइट imagecover.com हेर्न सक्नुहुनेछ।

0: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
1: हस् हस् ल लिनुहोस्।
0: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
1: हस् थ्याङ्क यू।
0: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
1: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
0: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
1: गजब भइरहेछ त।
0: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
1: वाउ, कस्तो राम्रो।
0: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: www.sumisu.net.nb.
1: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपा टप सब ठिकठाक।

0: अन्तर्राष्ट्रिय स्तरको हेलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हेलटेकको सिपिभीसी र पिपिआर पाइप हेलटेक फिट एन्ड फर्गेट
1: आरामदायी रहेछ स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईको सेवा सत्कारका लागि सधैं तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुने काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, दिनकुनी काठमाडौँ। टोल फ्री नम्बर 1-66-00-100-66।
1: मेरो यो घरमा नेपाटपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर 1 पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाटप सब ठिकठाक।
3: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट,

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: आरबी कम्प्लेक्स गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर क्याजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड अ कम्प्लिट सुपरमार्केट
3: Image FM 97.9

0: स्टुडियो टाइम अहिले 2 बजेको छ।
1: नमस्कार, इमेज समाचारमा स्वागत छ, म कृति रिजाल। सुरुमा मुख्य समाचार। खोटेकोसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय, दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता। खोटेकोसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। आज कुशी औँसी पर्व मनाइँदै पिताप्रति विशेष सम्मान प्रकट गरिँदै बाबु नहुनेहरू तीर्थस्थल पुगेर तर्पण दिने चलन। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफ आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भिड्दै, विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्पाइकरसँग खेल्ने।
2: आरामदायी रहेछ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ। लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
1: समाचार अब विस्तारमा। सरकारले भदौ 10 गतेको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित रसुवा, मुवाकोट, थादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। 4 जनासम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र 4 जनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ। वार्तामा प्रधानमन्त्री शाहले भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका काम तीव्र पारिएको जानकारी गराउँदै बेपत्ता नागरिकहरूको खोजीलाई उच्च प्राथमिकता दिएको बताउनुभयो। उहाँले न्युजिल्यान्डले उपलब्ध गराएको 20 लाख न्युजिल्यान्ड डलर बराबरको मानवीय सहयोगप्रति धन्यवाद पनि व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च जोखिममा रहेको उल्लेख गर्दै क्षति तथा नोक्सानीका लागि अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन न्युजिल्यान्डको सहयोग माग्नुभयो। जवाफमा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले बाढीबाट भएको जनधनको क्षतिप्रति न्युजिल्यान्ड सरकार र जनताको तर्फबाट समवेदना तथा ऐक्यबद्धता व्यक्त गर्नुभयो। आज भाद्र कृष्ण औँसी अर्थात् खुसी औँसी पर्व मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले घरमा पवित्र खुस पित्राएर पूजा गर्दैछन्। देवकार्य र पितृकार्यमा प्रयोग हुने खुस आज ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा खुस राख्दा परिवारमा सुख, शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। खुसी औँसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन छ। त्यसैले आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ। बाबु दिवंगत भइसकेकाहरूले भने काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृतीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण श्राद्ध र सिद्धदान गर्ने गर्दछन्। रसुवाको भेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ। तर यस वर्ष भने पोटेकुसीको बाढीले तहस नहस पारेकोले भेत्रावतीमा कुनै चहल पहल छैन। कुशी औँसीका अवसरमा आज गोकर्णमा विशेष मेला समेत लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 साल भाद्र कृष्ण कुशी औँसीका दिन जन्मेर 30 वर्षको उमेरमा 1953 साल भाद्र कृष्ण कुशी औँसीकै दिन परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। मोती जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन्। परिषदले दिउँसो 2 बजे कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गर्न लागेको छ। इमेज समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। प्रधानमन्त्री शाहबाट अगुवा उद्योगीहरूसँग छलफल, निजी क्षेत्रले भोगिरहेको अप्ठ्यारो र अर्थतन्त्र चलायमान बनाउने विषयमा छलफल केन्द्रित, र बन्द भएका सरकारी उद्योगहरूलाई ठिकठाक पारेर निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिने अर्थमन्त्री वाग्लीको आश्वासन, बाढी प्रभावित व्यवसायलाई 5 वर्ष कर छुट दिन निजी क्षेत्रको माग।

0: यस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: सपना तपाईँको साथ हाम्रो नेपाल ब्याङ्क सवारी कर्जा। नेपाल ब्याङ्कको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल ब्याङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: अब बाँकी समाचार। सोलुखुम्बुको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। पहिरो खसेपछि खोलामा करिब 100 मिटर लामो र 15 मिटर अग्लो ड्याम बनेको थियो। उक्त ड्याम फरिएर पानी बग्न थालेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले नदी तटीय क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ। आज बिहान करिब 7 बजे महाकुलुङ गाउँपालिका 2 र 4 नम्बर ओडाको हुङ्गा खोलामा करिब 35 मिटर अग्लो पहिरो खसेको थियो। प्रहरी टोलीले नदी तटीय क्षेत्रमा बसोबास गर्ने गाउँबस्ती तथा उक्त खोलामा रहेका गौरीशङ्कर हाइड्रो पावरको पावर हाउस, दुधकोशी 2 हाइड्रो पावर र सहज ऊर्जा लिमिटेडका 2 हाइड्रो पावरलाई घटनाबारे जानकारी गराइसकेको छ। हाइड्रो पावरमा रहेका कामदार तथा सवारी साधनलाई सुरक्षित स्थानतर्फ जान प्रहरीले आग्रह गरेको छ। पानी थुनिएको स्थानबाट सोताङ गाउँपालिका, थुलुङ दुधकोशी गाउँपालिका र नेछा सल्यान गाउँपालिका हुँदै दुधकोशी नदीमा मिसिएर खोटाङ हुँदै ओखलढुङ्गातर्फ बग्ने गर्दछ। चितवनको भरतपुर महानगरपालिका 9 बसन्त चोकमा एउटा इभी कारमा आग लागि हुँदा 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता चन्द्रभूषण यादवका अनुसार आज बिहान करिब 6 बजे बसन्त चोक स्थित पूर्व पश्चिम राजमार्गको सर्भिस लेनमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको इभी कारमा आग लागि भएको हो। डिएसपी यादवले कारभित्र जलेर निधन हुने व्यक्ति नारायणी विद्या मन्दिर शिवघाटका पूर्व सञ्चालक अमर पराजुली हुन्। उनी आज बिहान हेटौडातर्फ जाने क्रममा गाडीमा आगो लागेको थियो। दमकलले आगो निभाएपछि पराजुलीको शव गाडीबाट निकालिएको थियो। आगलागीबाट गाडी जलेर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। अब आर्थिक समाचार।

प्रधानमन्त्री बालेन्द्र शाहले उद्यमी तथा व्यवसायीहरूसँग आज फेरि छलफल गरिरहनु भएको छ। प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा उद्योगीहरू विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ, चन्द्र ढका लगायत सहभागी हुनुहुन्छ। देशको पछिल्लो आर्थिक अवस्था, उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्या, लगानीको वातावरण, रोजगारी सिर्जना तथा आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विषय छलफल भइरहेको बुझिएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्ने र लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूल वातावरण निर्माण गर्ने विषयमा पनि छलफल भइरहेको छ। अर्थमन्त्री डाक्टर सोनी मगलीले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको पनि उहाँले जानकारी दिनुभयो। तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले फोर्टिकुसी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 कर तथा गैर कर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण र आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनु पर्ने उहाँको भनाइ थियो। यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानून नियम एक आपसमा बाँझिएका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानून खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाग्लेलाई आग्रह गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्न फर्मग्दुर प्रयास भइरहेको जानकारी पनि दिनुभएको थियो। इमेज समाचारमा पुनः एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै, एक दशकभित्रै एआईले मानिसलाई सिध्याउन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको फराकिलो जित, आरबी लेप्जिगलाई हराउँदै कोमोको शानदार डेब्यू।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सिपिभीसी र पिपिआर पाइप हिलटेक फिट एन्ड फर्गेट
1: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो
2: किन राजेश जी
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिक छ
3: अब अन्तर्राष्ट्रिय समाचार भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ ब्रिक्सको वर्तमान अध्यक्ष देशको हैसियतले भारतले दुई दिने 18 शिखर सम्मेलन आयोजना गर्न लागेको हो सम्मेलनकै लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तीन दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ उहाँले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ भेटमा व्यापार ऊर्जा रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन् चीनिया राष्ट्रपति सी जिनपिङ पनि शिखर सम्मेलन लागि नयाँ दिल्ली पुग्दै हुनुहुन्छ सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पेजेस्केन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख छन् संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सहित विश्व व्यापार संगठन विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन् सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षा व्यापार लगानी प्रविधि डिजिटल सहकार्य र विकास वित्त लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ चीन भारत रुस ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश आबद्ध भइसकेका छन् कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ विश्वका प्रमुख एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन् उहाँका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ पछिल्लो समय विकसित भइरहेको एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ उहाँ कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन् तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियमन बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् यो सँगै एआई विकासमा पारदर्शिता जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनु पर्ने माग पनि तीव्र भएको छ उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएसँगको कूटनीतिक सम्बन्ध तोडेको छ अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध जोगाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरिएको जनाएको छ युएका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ अल्जेरियाले युएमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ उत्तर अफ्रिका र सोहल क्षेत्रमा युएको प्रभाव तथा लिबिया सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ अल्जेरियाले युएमाथि आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप पनि लगाउँदै आएको छ यसअघि नै दुई देशबीच हवाई सेवा सम्झौता रद्द गर्ने प्रक्रिया सुरु भइसकेको थियो युएले भने अल्जेरियाको निर्णयप्रति संयमित प्रतिक्रिया दिँदै हवाई सेवा सम्झौता तत्काल प्रभावित नहुने बताएको थियो कूटनीतिक सम्बन्ध विच्छेदसँगै उत्तर अफ्रिका र खाडी क्षेत्रका यी दुई देशबीचको राजनीतिक तथा आर्थिक सम्बन्धमा थप असर पर्ने आशंका गरिएको छ। अब खेल समाचार।

0: नेपाल भलिबल लिग एनभिलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भिड्दैछन्। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा बेलुकी 6 बजे यो खेल सुरु हुनेछ। लिग चरणमा 5-5 खेल खेलेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटमा पराजित गरेको थियो। काठमाडौँले आज सोही लय दोहोर्याउन चाहन्छ भने कर्णाली लिग चरणको हारको बदला लिने दाउमा हुनेछ। आजको खेल जित्ने टिमले भोलि हुने फाइनल खेलमा अन्नपूर्ण स्पाइकर किङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साबालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजय पुनरागमन गरेको छ। युनाइटेडका लागि माटियास कुन्हा, ब्रुनो फर्नान्डेस, बेन्जामिन सेस्को र लिसान्ड्रो मार्टिनेजले 1-1 गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलिसेले 2 गोल गर्दा जमाल मुसियाला, ह्यारी केन र अल्फोन्सो डेभिसले 1-1 गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटालीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फिनरबाचे र इटालीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसपी र युक्रेनको साक्तर डोनेत्सकले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लोभाकिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
1: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेश, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। कोटेकोसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता। कोटेकोसी बाढीपछि सहयोग र जलवायु क्षतिपूर्तिमा अन्तर्राष्ट्रिय समर्थन खोजिँदै। आज खुसी औँसी पर्व मनाइँदै पिताप्रति विशेष सम्मान प्रकट गरिँदै बाबु नहुनेहरूले तीर्थस्थल पुगेर तर्पण दिने चलन। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र नेपाल भलिबल लिगको प्लेअफ आज काठमाडौँ रेड्स र कर्णाली शिवराज भेट्दै विजेताले भोलि हुने फाइनलमा अन्नपूर्ण स्ट्राइकरसँग खेल्ने। हौस् त इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imagecover.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ

जब म 60 वर्ष पुग्दाखेरि चाहिँ एउटा तपाईँको जीवनको अटोबायोग्राफी लेख्छु भनेर मैले सोचेको थिएँ। त्यति बेला मैले निकाल्छु भनेर मैले पूर्ण रूपमा लेखिसकेको छु, करिब 400 पेजको मेरो अटोबायोग्राफी छ। त्यो चाहिँ अब प्रकाशन गर्नुपर्ने हो, तर अब अहिले लेखेर कम्प्लिट बनाएको छु। त्यसलाई अझ केही ढिलो गरेर, सृजनाहरू हतारमा भन्दा पनि केही ढिलो गरेर, केही छैन, अब लेखिसके, अब यसलाई निकाल्नु छ भन्ने हिसाबले यो 60 वर्षको डायमन्ड जुबली भन्दो रहेछ, त्यो प्रसङ्गमा चाहिँ मैले यो किताब तयार पारेको छु। यो पनि एउटा मलाई चाहिँ मेरो जीवनको एकदम ऐतिहासिक र महत्त्वपूर्ण क्षण भन्ने मैले सोचेको छु। जीवन वास्तवमा म्याथमेटिकल्ली गणना मात्रै नभएर हाम्रो कर्मसँग चाहिँ जोडिएको एउटा महत्त्वपूर्ण यो उपहार हो। त्यसबाट यसलाई हामीले कसरी सेलिब्रेसन गर्नुपर्छ भन्ने कुरो चाहिँ मैले थोर बहुत अनुभूत गरेको छु। त्यो मेरो अटोबायोग्राफी चाँडै नै यो बजारमा ल्याउनेछु। दर्शक श्रोताहरूले तपाईँ त्यसमा अवश्य पनि मेरा सम्पूर्ण जीवनका दुःख सुखका पाठहरूलाई पढ्नु पाउनुहुनेछ। त्यो कुराले चाहिँ म यसलाई पनि मेरो जीवनको महत्त्वपूर्ण पल नै भनेर सम्झिन्छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

जनम जनम जिउलासँगै कस्तो मिठो गीत सुनायौँ हामीले कार्यक्रम म्युजिक एक्सप्रेसमा. र यो गीत सँगसँगै नमस्कार, गुड आफ्टरनुन अनि धेरै धेरै स्वागत छ. आइसकेकी छु ज्ञानु तपाईँको रेडियो सेटमा. म रहन्छु तपाईँसँग, थाहा छ नि तपाईँलाई, म 4 बजीसम्म रहन्छु. मजाले सुनेर साथ दिन सक्नुहुन्छ. अनि आज तपाईँका कमेन्टहरू पनि लिनेछु म, किन भन्ने त थाहा छँदैछ. आज विशेष दिन हो. विशेष दिन के हो त मैले भनिरहेको नै पर्दैन, तर पनि भन्न चाहन्छु म. आज खुसी औँसी अर्थात् भनौँ बुवाको मुख हेर्ने दिन पनि आजकै दिन रहेको छ. र बुवाको मुख हेर्ने दिन भनेपछि पक्कै आफ्नो बुवालाई नजिकै हुनुहुन्छ भने बुवाको मुख हेर्नुभयो होला, बुवालाई मनपर्ने खानेकुराहरू दिनुभयो होला, केही उपहार दिनुभयो होला आफूले सक्ने. होइन, टाढा हुनुहुन्थ्यो भने फोन गरेर भए पनि मुख हेर्नुभयो होला. अहिले त पहिलाको जस्तो होइन नि त, एकदमै सजिलो छ. भिडियो कल गऱ्यो, बुवालाई मजाले हेर्न सकिन्छ, देख्न सकिन्छ, बुवा के गर्दै हुनुहुन्छ सबै कुरा बुझ्न सकिन्छ. पक्कै पनि टाढाबाट भए पनि आफ्नो बुवालाई सम्झिनु नै भयो होला भन्ने आशा गरेको छु. मैले पनि नजिकबाट त मुख हेर्न पाइनँ, टाढाबाट नै मुख हेरिसकेको छु. र हाम्रो जीवनको सबैभन्दा पहिलो मार्गदर्शक होइन, प्रेरणा अनि भरोसाको आधार पनि त हो नि होइन बुवा. र सम्पूर्ण बुवाहरूप्रति सम्मान व्यक्त गर्न चाहन्छु. देश तथा विदेशमा रहनुभएका सम्पूर्ण बुवाहरूमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना पनि. सम्पूर्ण बुवाहरूप्रति हार्दिक नमन. बुवाको त्यो माया, त्याग र आशीर्वाद चाहिँ नि छ नि, सधैँभरि हाम्रो जीवनको एउटा शक्ति बनिरहोस् भन्ने हाम्रो चाहना पनि छ. र कार्यक्रम म्युजिक एक्सप्रेस को तर्फबाट खुसी औँसी अनि बुवाको मुख हेर्ने दिनको अवसरमा धेरै धेरै धेरै शुभकामना पनि दिन चाहन्छु. अनि आफ्नो बुवालाई के भन्न चाहनुहुन्छ, के भन्न मन लागेको छ, टाढा हुनुहुन्छ भने टाढाबाट पनि केही सन्देश पठाउन चाहनुहुन्छ भनेदेखि इमेज एफएम 97.9 को फेसबुक पेजमा भर्खरै मात्र मैले स्ट्याटस राखेँ, फोटोसहितको स्ट्याटस राखेको मुनि कमेन्ट बक्समा तपाईँ कमेन्ट गर्न नबिर्सिनुहोस्. कुनै गीत सुन्न मन छ, कुनै गीत बुवालाई सुनाउन मन छ भने पनि कमेन्ट गर्नुहोस्. तपाईँका कमेन्टहरू आज म कार्यक्रममा लिन्छु. हिजै भनेको थिएँ मैले तपाईँको कमेन्टहरू लिन्छु आज भनेर, अनि कमेन्ट त लिने के कमेन्ट लिने भनेर सोच्दै बसिरहनु भयो होला तपाईँ. मैले भनिहालेँ आजको विशेष दिनको अवसरमा विशेष शुभकामना दिँदै आफ्ना कमेन्टहरू राख्नुहोला. साथै गीत सङ्गीत त छँदै नै छ. एकदमै मिठा मिठा गीतहरू हामी बजाउँछौँ तपाईँलाई. बुवासँग रिलेटेड गीत नै सुनाउँछु भनेर मैले अजयलाई अघि भनेको थिएँ. अजयले सबै 2-4 गीत नै रेडी भइसकेका छन् भनेर उताबाट कुरा आयो. अब कुन गीत चाहिँ रेडी भएको छ मलाई ठ्याक्कै थाहा भएन, किनभने अजयले सुनाइसके पछाडि थाहा पाइहाल्नेछु, किनभने उसले नै मैले छानेको छु है भनेर तपाईँ ढुक्क भएर बस्नुहोस् भनेकोले म पनि एकदमै ढुक्क भएर नै बसिरहेको छु. यति बेला गीत सुनाउँछु. गीत पछाडि थुप्रै कुराहरू छन्, फिल्मसँग रिलेटेड कुराहरू पनि छन्. आजको दिनमा नै धेरैवटा फिल्म रिलिज भइरहेछन्, कुन कुन फिल्म त्यो पनि म बताउँछु. अनि तपाईँका कमेन्टहरू पनि लिन्छु. सुनेर तपाईँ साथ दिँदै रहनुहोस् अहिले भने तपाईँकै लागि अनि सम्पूर्ण बुवाहरूको लागि यो मिठो गीत कार्यक्रम म्युजिक एक्सप्रेसमा.

0: एस यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पिपिआर पाइप मात्र प्रयोग हो।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तोसम्म लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पिपिआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: Music Express.

0: बाबु बाबु उठ्नु भने मलाई अफिस जानु ढिलो भइसक्यो।
1: अल्छी लागेछ बाबा।
2: तपाईँको भाडा तिर्ने बेला भएको थियो।

मेरो बाबा सुपरम्यान, मेरो बाबा ज्यू ज्यानी, सबैको बाबा नै सुपरम्यान हुनुहुन्छ। र आज विशेष दिन छ, आजको विशेष दिनमा आफ्नो बुबालाई पक्कै सबैले सम्झिनु भयो होला, सम्झिने मौका पाउनु भएको छैन, कति व्यस्त हुनुहुन्छ भने पनि बेलुकासम्म टाइम छ, मजाले सम्झिनु होला, अरू बेला नसम्झे पनि। तर फेरि एक दिन मात्रै आफ्नो बाबालाई सम्झिने भन्ने होइन, बाबाले कति दुःख गरेर सङ्घर्ष गरेर हुर्काउनु भएको छ, बढाउनु भएको छ, र यो ठाउँसम्म पुर्याउन बाबाको कति योगदान छ, त्यो योगदानलाई हामीले कहिले पनि बिर्सिनु हुँदैन। कहिले काहीँ चाहिँ हुन्छ नि, ल ठिकै छ आज मैले बुवालाई सम्झिन्न भने पनि केही सरप्राइजहरू चाहिँ बाबालाई पठाउन सक्नुहुन्छ, क्या कति आजभोलि यति सजिलो भएको छ होइन, के गर्ने कसो गर्ने भन्ने कुरा चाहिँ। र धेरैजनाले आफ्नो बुवालाई पक्कै सम्झिसक्नु भयो होला, अब यहाँ कमेन्टहरू पनि आइरहेको छ, तपाईँ आफ्नो बुवालाई केही भन्न चाहनुहुन्छ रेडियोको माध्यमबाट भनेदेखि मेजर एफएम 97.9 को फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु कमेन्ट बक्समा गएर तपाईँले कमेन्ट गर्नुहोला है त। यहाँनिर कमेन्ट आएको छ, देवेन किशोर अन्जानजीले पठाउनु भएको छ, उहाँ लेख्नुहुन्छ, बाबाको मुख हेर्ने होइन खुट्टाको पैताला हेर, किनकि त्यहाँ बाबाको पीडा भेटाउनेछौ। तिमी बाबाको मुख होइन हातका सिकाइएका हातका नङ हेर, त्यहाँ तिमीलाई हुर्काउन गरेका दुःख र कष्ट देख्नेछौ, किनकि बाबाका ती पीडाहरू तिमीले बाबाको अनुहारमा कहिले देख्ने छैनौ। बाबाले त ती पीडाहरू लुकाएर तिम्रो अगाडि लुकाएर झुटो मुस्कान छरिरहेका हुन्छन्। बाबालाई एक दिन मिठा मिठा फलफुल र खानेकुराहरू दिएर मुख हेर्ने होइन, जीवनभर मिठो बोली, मान सम्मान अनि माया दिएर सम्मान गर, र तिमीले त्यहाँ भगवानको रूप देख्नेछौ। एक दिन मिठा मिठा फलफुल र खानेकुरा दिएर अर्को दिनदेखि बुवा आमाको बुवाको आश्रयको बाटो रोज्नु नपरोस्, साथै बाबाहरूलाई खुसी आउँछ अनि कि बाबाको मुख हेर्ने दिनको हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु, सबैको जय होस् भनेर देवेन किशोरञ्जनजीले प्रवासबाटै कमेन्ट गर्नुभएको छ। र धेरै धेरै धन्यवाद देवेन किशोरजी, तपाईँले यति मजाले आफ्नो बुवाको बारेमा लेखिसक्नु भएको छ। पक्कै पनि बुवाको मुख हेर्ने होइन बुवाको पैताला हेर्ने, किनकि त्यहाँ बाबाको पीडा भेटाउनेछौँ। कति कुरा, कति पीडाहरू बुवाले लुकाएर हामीलाई खुसी दिनुभएको छ, त्यो कुरा चाहिँ, त्यो गुण हामीले चाहिँ बिर्सनु हुँदैन है। र अरू पनि थुप्रै कमेन्टहरू आइरहेको छ, तपाईँ पनि कमेन्ट गर्नुहोस् इमेज एफएम 97.9 को फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु, आफ्नो बुवालाई केही भन्न मन लागेको छ भने कमेन्ट गर्नुहोस्, या कसैलाई सम्झिनुहुन्छ, कुनै गीत सुन्न चाहनुहुन्छ भने पनि कमेन्ट गर्न नबिर्सिनु होला है त। अहिले भने अर्को मिठो गीत सुगम पोखरेलको आवाजमा, एकदमै मिठो छ, बुवासँग रिलेटेड गीत नै छ, सम्पूर्ण बुवाहरूलाई नै यति बेला कार्यक्रम म्युजिक एक्सप्रेसको माध्यमबाट सुनाउन चाहन्छु, तपाईँ पनि सुने।

सुगम पोखरेलको आवाजमा एकदमै मिठो गीत मैले तपाईँलाई सुनाइसकेको छु. तपाईँ सुनेर साथ दिइरहनु भएको छ इमेज एफएम 97.9 है. 4 बजीसम्म म तपाईँसँगै हुन्छु. 3 बज्न लागेको छ, त्योभन्दा अगाडि चाहिँ एउटा गीत सुनाउन हामी सक्छौँ है, टाइम छ हामीसँग. अझैले मुन्टो हल्लाइसकेका छन् सकिन्छ भनेर कमेन्ट पढिहाल्छु. कल्पना साम्पाङले पठाउनु भएको छ, भोजपुर घर भई हाल चाहिँ काठमाडौँबाट कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ नाना भन्नुहुन्छ. एकदमै ठिक छु म, हजुरलाई पनि सन्चै छ होला भन्ने आशा गर्छ है. अनि उहाँले बाबा विनोद साम्पाङलाई ह्याप्पी फादर्स डे भन्न चाहन्छु, मेरो प्यारो मान्छे दिलपाली शर्मिलालाई गेट वेल सुन, अनि मामु अञ्जना त्रिपारी साम्पाङलाई अग्रिम जन्मदिनको शुभकामना, दादा रामकुमार थापा, दादा गणेश थापा र अरू मलाई चिन्ने नचिन्ने सम्झिने बिर्सिने माया गर्ने नगर्ने सबैजनालाई चाहिँ ह्याप्पी फादर्स डे भन्दै अब बज्ने गीत सुनाउन चाहन्छु भनेर कमेन्ट गर्नुभयो. ल अब हामीले गीत सुनाउने बेला भइसकेको छ. तपाईँ पनि कमेन्ट गरिदिइरहनुहोस्, कहाँ कमेन्ट गर्ने, कसरी गर्ने भन्ने सोच्दै हुनुहुन्छ भने मेज एफएम 97.9 को फेसबुक पेजमा जहाँ मैले स्ट्याटस राखेको छु कमेन्ट बक्समा गएर कमेन्ट गरिदिइरहनुहोस्. अनि अहिलेलाई चाहिँ गीत सुनौँ. एलिना चौहानको आवाजमा गीत रेडी भइसकेको छ. त्यस पछाडि टाइम चेक, टाइम चेक पछाडि सङ अफ द विक हामी सुनाउँछौँ, अनि मात्रै म फर्केर आउँछु. तपाईँ चाहिँ सुन्दै रहनुहोस् इमेज एफएम 97.9.

0: स्टुडियो टाइम अहिले 3 बजेको छ।
1: आर्टिस्ट अफ द मन्थ

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार साहित्यकार सङ्गीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरेँ, त्यसले मलाई एउटा गीत सङ्गीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत सङ्गीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत सङ्गीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

0: Music Express.
1: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष शान्ति फ्यामिली ब्यान्डको लिड भोकलिस्ट. सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत सोधन.

झलझल याद आउँछ नि बाबा, दसैँको बेला दही र चामल हातले मुछेको, मनभरि माया आशीर्वाद दिँदै मुसुक्क हाँसेको, देउसी र भैलो मारुनी तालमा खुसीले नाचेको बाबा, यो जुनी मात्र होइन, मैले पाउने हरेक जन्ममा हजुरकै सन्तान भएर

कार्यक्रम म्युजिक एक्सप्रेस इमेज एफएम 97.9 मा आइरहेको छ। ज्ञानु छ तपाईँको साथमा। बाबासँग रिलेटेड गीतहरू नै हामीले सुनाइरहेका छौँ। आज सकेसम्म सुनाउने प्रयास गर्छौँ, तपाईँकै रोजाइका गीतहरू पनि सुनाउँछौँ। र धेरैजनाले कमेन्ट गरिरहनु भएको छ। यहाँ बद्री प्रसाद चौलागाईले कमेन्ट गर्नुभएको छ, कमल पोखरीबाट सुन्दैछु तपाईँको कार्यक्रम। र उहाँ लेख्नुहुन्छ, आजको दिन म मेरो वैकुण्ठ धामवासी बुवालाई धेरै सम्झिरहेको छु। बाबा हो मेरो सहारा, मेरो छाया, मेरो हरेक पाइला तिम्रै हो माया। बोलको गीत आफू सुन्न र सबै बुवालाई सुनाउन चाहन्छु भनेर चाहिँ उहाँले लेख्नु भएको रहेछ। हामीसँग दुईवटा गीत रेडी भएको छ है, बुवासँग रिलेटेड। एउटा साईमा श्रेष्ठको, एउटा धुम टूबाट। अब यो मध्ये एउटा कुन गीत बजाउने हो, हाम्रो अजयले बजाइ नै हाल्छन् है, र बुवाको लागि हामी सुनाउँछौँ नि। त्यस्तै हामीलाई अरू पनि साथी सुनिता राईले पनि कमेन्ट गरिरहनु भएको छ, भोजपुरबाट सुन्दैछु दिदी कार्यक्रम, म सधैँ सुन्ने गर्छु र कार्यक्रम एकदमै राम्रो लाग्छ, र आज मेरो बुवालाई विशेष विशेष आजको दिनको उपलक्ष्यमा धेरै धेरै शुभकामना दिन चाहन्छु। बुवा नजिक त हुन पाइएन, टाढाबाट भए पनि मुख हेरेको छु, र चाँडै हाम्रो भेट हुनेछ है बुवा, दुःख नमान्नुहोला भनेर कमेन्ट गर्नु भएको छ। र बुवाले सुन्दै हुनुहुन्छ भने पक्कै पनि दुःख मान्नुहुन्न है। अनि त्यस्तै हामीलाई अरू पनि साथीहरूले कमेन्ट गरिरहनु भएको छ, एकपछि अर्को कमेन्ट म लिँदै पनि जान्छु। तपाईँ पनि कमेन्ट गर्न चाहनुहुन्छ भने इमेज एफएम 97.9 को फेसबुक पेज रहेको छ, स्टाटस राखेको छु मैले, कमेन्ट बक्समा गएर कमेन्ट गर्दै रहनुहोस्। अहिलेलाई भने अर्को मिठो गीत कार्यक्रम म्युजिक एक्सप्रेसमा।

0: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग हो
1: किन राजेश जी
0: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो समय लिकेज हुँदैन यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु नेपाल टप सब ठिकठाक
2: म्युजिक एक्सप्रेस

यस्तो मिठो मिठो गीतहरू सुन्दै हुनुहुन्छ तपाईँ कार्यक्रम म्युजिक एक्सप्रेसमा. ज्ञानु छ तपाईँको साथमा. अब चाहिँ म कुरा गर्न चाहन्छु, अघि मैले भनि नै हाल्छ फ्राइडे रिलिजको बारेमा त मैले कुरै गर्न पाएको छैन है, अरू कुरा गर्दा गर्दै. अब फ्राइडे रिलिजको बारेमा कुरा गर्दा, आज कुन कुन फिल्म रिलिज भयो, अब फिल्मसँग रिलेटेड अब चासो राखिराख्नुहुन्छ होइन, कुन फिल्म आउँछ र हेर्न चाहौँ भन्ने छ भने त पक्कै पनि थाहा हुन्छ यो फिल्म चाहिँ आएको छ, अब फिल्म हेर्न जान्छु भनेर. कतिले प्लान गरिसक्नुभयो होला कुन दिन कुन फिल्म हेर्न जाने भनेर होइन. अनि अब फर्स्टमा आज रिलिज भएको फिल्मको बारेमा कुरा गरौँ. आज दुईवटा फिल्म रिलिज भएका छन्, हुनलाई त तिनवटा फिल्म रिलिज हुनुपर्ने थियो. त्यसमा एउटा फिल्म चाहिँ यो बाढीको कारण भनेर चाहिँ अलिकति डेट चेन्ज भएको छ, र अहिलेलाई रिलिज भएको आज रिलिज भएका दुईवटा फिल्मको नाम लिनुपर्दाखेरि चाहिँ पेन्सन पट्टा र बेहुली, आजैबाट चाहिँ यो दुईवटा फिल्म रिलिज भइसकेका छन्. अब तपाईँको रोजाइमा कुन फिल्म परेको छ त यसो सम्झिनुहोस् है, कुन अब दयाहाङ राईको फिल्म हेर्न जाने हो या अर्को फिल्म, त्यो चाहिँ तपाईँको रोजाइको हो. अब होइन ठिकै छ, चाडबाडहरू नजिकिरहेको छ, छुट्टीहरू छ, मिलाएर दुइटै फिल्म हेरौँ न त, नेपाली फिल्मलाई सधैँ माया गर्नुपर्छ भन्ने सोच्दै हुनुहुन्छ भने तपाईँको लागि दुइटा अप्सन हुनसक्छ. र आज अब फ्राइडे रिलिज ल इभिनिङमा गएर हेर्न पनि सक्नुहुन्छ, नभए भोलि पनि बिदा नै छ, पर्सि आइतबार पनि बिदा छ धेरैको, सोमबार त तिज भइहाल्यो, तिजको पनि बिदा धेरैको छ भनिसके पछाडि लगातार फिल्म रिलिज भइरहेका छन्. र अब कुन फिल्म हेर्न जाने, हुनलाई त हलमा गौथली पनि केही हप्ता अगाडिदेखि लागेको, कुनै कुनै हलमा अझै पनि बाँकी नै छ भन्ने सुन्नमा आएको छ. त्यस्तै गरी पार्वती पनि चलिरहेको छ, केही फिल्मका हलहरू कब्जै छन् भन्दा फरक नपर्ला होइन. अनि अब तपाईँ कुन फिल्म हेर्न जाने सोच बनाउँदै हुन्छ त्यो प्लानिङ गर्दै गर्नुहोस् आफ्नो साथीभाइ आफन्तसँग. अब बेहुलीको बारेमा कुरा गर्दा चाहिँ सुशान्त कर्णेलद्वारा निर्देशित रहेको छ फिल्म बेहुली, प्रेम र पारिवारिक कथा निर्माण भएको फिल्म रहेको छ यो. यो चाहिँ अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा चाहिँ पारस बम ठकुरी अर्थात् भनौँ कुल बोय भनेर धेरैले चिन्नुहुन्छ. अनि धेरैवटा न्युजहरूमा मैले देखि पनि रहेको थिएँ, कुल बोय अर्थात् भनौँ पारस बम ठकुरी र हाम्रो दयाहाङ राई भर्सेस फिल्म भनेर कुन चाहिँ हेर्न जाने भनेर चाहिँ देखिरहेको थिएँ. अब तपाईँ कुन हेर्न जानुहुन्छ. त्यस्तै गरी बेहुलीमा दिव्या रायमाझीलाई पनि हामी देख्न सक्छौँ. सुशान्त कार्की, सरिता गिरी, विशाल पहाडी, कर्मा लामा, दीपक गौली लगायतका थुप्रै कलाकारहरूको यसमा अभिनय रहेको छ. अब अनि यो फिल्म अब कस्तो होला के होला भन्ने पनि तपाईँलाई लागिरहेको होला होइन, त्यो हेर्न नगइकन थाहा हुँदैन. आज धेरैले हेरिसक्नु भएको छ, अब यसको रिभ्यू भने बेलुकाबाट आउन थालि नै हाल्छ. यसको बारेमा फेरि थप कुराकानी हामी गरौँला. र फिल्मको अर्को कुरा के छ भन्दा, फिल्मले बक्स अफिसमा गर्ने कुल कमाइबाट निर्माताको भागमा पर्ने सम्पूर्ण रकमको 5% चाहिँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोष मार्फत चाहिँ भोटेकोशी क्षेत्रका बाढी प्रभावितका लागि चाहिँ प्रदान गरिने घोषणा पनि गरिसकेको छ. यो त एकदमै राम्रो कुरा भइ नै हाल्यो. र अब तपाईँ आफ्नो समय मिलाएर दुईवटा मध्ये एउटा फिल्म हेर्न सक्नुहुन्छ. पेन्सन पट्टाको बारेमा म एकैछिनमा कुरा गरि नै हाल्छु. अहिलेलाई चाहिँ हामीसँग बेहुलीको गीत रेडी छ है, रेडी छ भनेर अजयले भनिसकेका छन्. बेहुलीको गीत सुनौ अनि त्यस पछाडि एकैछिनमा बाँकी कुराकानी लिएर उपस्थित हुन्छु है त.

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: आरबी कम्प्लेक्स,
2: आरबी कम्प्लेक्स,
1: गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स,
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स।
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स, पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट्स।

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सिपिभीसी र पिपिआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सिपिभीसी र पिपिआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: म्युजिक एक्सप्रेस

कार्यक्रम सुनिरहनु भएको छ म्युजिक एक्सप्रेस इमेज एफएम 97.9 अनि अघि मैले बेहुलीको बारेमा कुरा गरेँ, आज रिलिज भएको फिल्मको बारेमा कुरा गरिसकेँ, अब कुरा गरौँ आजै रिलिज भएको अर्को एउटा फिल्म पेन्सन पट्टा। माओसे गुरुङको निर्देशित फिल्म रहेको छ पेन्सन पट्टा। यो चाहिँ 200+ सहित चाहिँ प्रदर्शनमा आएको भन्ने कुरा आएको छ र फिल्ममा मुख्य भूमिका कसको रहेको छ अघि भनिहालेँ, थाहा पाइहाल्नुभयो, दयाहाङ राईको। लाउरे जीवनसँग जोडिएको पेन्सनसँगै परिवार, प्रेम, त्याग, पहिचान र सम्बन्धको कथा चाहिँ यो फिल्ममा प्रस्तुत गरिएको छ र फिल्मले बाबुकी पहिलो पत्नीको नाम पेन्सन पट्टामा भरिए पछाडि चाहिँ वर्षौँदेखि ओझेलमा रहेकी जेठी आमाको खोजीमा निस्कने पात्रको कथा चाहिँ यहाँ उठाइएको रहेछ यो फिल्ममा। र यो फिल्ममा अब दयाहाङ राई त भइ नै हाल्नुभयो, उहाँसँगै गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुषा राई लगायतका थुप्रै कलाकारहरूको चाहिँ यसमा अभिनय रहेको छ। र आरआर फिल्म्स मार्फत चाहिँ रोहित कटेल र रत्न श्रेष्ठको वितरण रहेको छ यो फिल्म। र यो फिल्म अब अग्रिम टिकट बुकिङ पनि राम्रो भइरहेको थियो, बक्स अफिसमा पनि राम्रो व्यवसाय गर्ने अनुमान गरिएको छ यो फिल्मको। अब हेरौँ कि कतिको रुचाइने हो, बर यसका रिभ्यूहरू आइसके पछाडि थाहा हुन्छ। अब फिल्मको बारेमा कुरा गर्दा बेहुली फिल्मको बारेमा चाहिँ साथीहरूले ल हेर्न जानुपर्छ है भन्ने खालको कुरा भयो, सँगै पेन्सन पट्टा पनि हेर्न जानुपर्छ, कुन फिल्म हुन्छ मिलाएर जानुपर्छ भनिरहनु भएको छ। हेरौँ अब कुन फिल्म हेरिने हो अनि के कस्तो कुरा आउँछ त्यो चाहिँ म बताइहाल्छु तपाईँलाई। अहिले भने चाहिँ के गर्ने, पेन्सन पट्टाको गीत सुन्ने है, ल सुनौ अनि त्यस पछाडि म फर्किन्छु है त।

आज भोलि भनौँ न, भोलि त अब शनिबार बिदा भइहाल्यो, आइतबार पनि बिदा, त्यसपछि सोमबार तिजको दिन भेट्न आउने रहेछु म। त्यो तिनजेलसम्मको लागि चाहिँ अब ज्ञानुलाई कार्यक्रमबाट बिदा दिनुहोस्। तपाईँको बाँकी पल बाँकी समय एकदमै राम्रोसँग बितोस्, अनि लास्टमा जाँदा जाँदै तिजको गीत सुनाउँदै ज्ञानु चाहिँ आजलाई बिदा भए। हवस् त, नमस्ते, बाई बाई।

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति रिजाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। भोटेको सेवाडी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। भोटेकुसी बाढीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा छाडा पखालाको समस्या। अठारौं ब्रिक शिखर सम्मेलन भोलिदेखि भारतमा शुरू हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिना राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाडीको मनोबल नै महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई।
1: आरबी कम्प्लेक्स गुणस्तरीय ब्रान्डेड विदेशी सामानको लागि आरबी कम्प्लेक्स
2: सुपथ मूल्यमा
1: स्पोर्ट्स वेयर, क्याजुअल वेयर, पार्टी वेयर, गिफ्ट आइटम्स, होम अप्लायन्सेस र अरू थुप्रै सामानका लागि आरबी कम्प्लेक्स
2: पर्याप्त पार्किङ र उचित सुरक्षा व्यवस्था सहितको 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिङ कम्प्लेक्स
1: आरबी कम्प्लेक्स पाको न्यू रोड, अ कम्प्लिट सुपरमार्केट।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग आज देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगीहरू विनोद चौधरी, पवल गोल्यान, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
3: इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सिर्जना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ भन्नाले चाहिँ सोध्नुभयो। निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ हामी भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यौँ त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
0: छलफलको संयोजन गर्नुभएकी रासपा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानुनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो।
4: लाई चाहिँ उद्योगहरूलाई चाहिँ कसरी कन्ड्युसिभ कसरी उहाँहरूलाई चाहिँ यही उद्योग खोल्नुहोस्, यही मान्छेले धेरैभन्दा धेरै यही रोजगारी पाओस्, किनभने यही रोजगारी पाएपछि यही राजस्व बढ्नु भयो भने त्यसले गर्दा जुन आज झन्डै यत्रो युवाहरू हरेक दिन देशको जानु परेको अवस्थालाई कसरी रोक्नु, त्यस कारण समाज प्रधानमन्त्रीको चाहिँ मेन कुरा नै देश कसरी बनाउने भनेर त्यो प्राइभेट सेक्टरलाई, किनभने प्राइभेट सेक्टर भनेको हेर्नुहोस् देशको इकोनोमीमा 80% योगदान गर्ने भनेको प्राइभेट सेक्टर भनेपछि त्यो प्राइभेट सेक्टरलाई प्रोत्साहन कसरी गर्ने, त्यो प्राइभेट सेक्टरको चाहिँ मनोबल कसरी अगाडि बढाउने भन्ने कुराहरू भयो।
0: प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रुपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्दछ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट संख्या बढाउनुपर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। सरकारले भदौ 10 गतेको फुटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित क्षेत्र रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजना सम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र चारजना भन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 रुपियाँ थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दसैँ अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुनर्निर्माणका लागि 7.5 अर्ब बढी खर्ब लाग्ने अनुमान गरेको छ। फुटेकोशी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयको सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई चाडा पखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्य स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो।
5: क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायौँ हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ।
0: छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। फुटेकोशी बाढीले पुरिएको रसुवा स्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभएको हो। अहिले विद्युत गृह पुग्न करिब 100 मिटर मात्रै बाँकी रहेको घिसिङले बताउनुभयो। बाढीले सुरुङ साङ्घुरिएको स्थानबाट करिब 120 मिटर भित्र आवाज पठाउँदा त्यसको इको सुनिएको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। त्यस्तै सुरुङभित्रबाट चिसो आवाज समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढाएको उहाँले बताउनु भएको छ। चिलिमेको करिब 250 मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनाका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली कङ्ग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया सुरु हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो।
6: पार्टीको अधिवेशन प्रारम्भ गर्नुपर्नेछ। असोजको 3 र 4 गतेबाट नेपाली कङ्ग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ। हामी असोजको 16 गतेबाट पार्टीको यो महाधिवेशनको प्रक्रिया हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ। यसका बारेमा यो तिथि मिथि यहीँ कहीँ कतै सर्छ कि फेरि चाहिँ यो अधिवेशनहरू तलमाथि हुन्छ कि भन्ने बारेमा केही केही साथीहरूले यसो अलमलहरू राख्नुभएको मैले पाएँ। हामी संविधानले पनि बाँधिएका छौँ, पार्टीको विधानले पनि बाँधिएका छौँ, अहिलेको सम्मानित अदालतको फैसलाले पनि बाँधिएका छौँ। यो एक दिन पनि 1 घन्टा पनि यसको तिथिमिथि तलमाथि सर्दैन।
0: महाधिवेशनले पार्टीभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनर्स्थापना गर्नु कङ्ग्रेसको मुख्य चुनौती रहेको बताउनुभयो। निमित समाचारमा एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। साताको अन्तिम कारोबार दिन शेयरबजार दोहोरो अङ्कले वृद्धि, सबै उपसमूहहरू उकालो लाग्दा परिसूचक र कारोबार रकम दुवैमा सुधार। र बन्द भएका सरकारी उद्योगहरूलाई ठिकठाक पारेर निजी क्षेत्रलाई नै सञ्चालन गर्न दिने अर्थमन्त्री वाग्लेको आश्वासन, बाढी प्रभावित व्यवसायले 5 वर्ष कर छुट दिन निजी क्षेत्रको माग।
1: NBL सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
7: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: आरामदायी छ, स्वादिष्ट खाना, मनै लोभ्याउने दृश्य, एक अलौकिक अनुभव। मिटिङ होस् या सेमिनार, कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य, तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट।
0: अब बाँकी समाचार। आज भाद्र कृष्ण औँसी अर्थात् खुसी औँसी पर्व मनाइँदैछ। यस अवसरमा हिन्दू धर्मावलम्बीले घरमा पवित्र कुश भित्र्याएर पूजा गर्दैछन्। देवकार्य र पितृकार्यमा प्रयोग हुने कुश आज ब्राह्मणहरूले विधिपूर्वक पूजा गरी छेदन गरेर घर घरमा पुर्याउने प्रचलन छ। घरमा कुश राख्दा परिवारमा सुख शान्ति र कल्याण हुने धार्मिक विश्वास रहिआएको छ। कुशी औँसीकै दिन छोराछोरीले आफ्ना बाबुलाई मिठा परिकार खुवाएर सम्मान गर्ने प्रचलन छ। त्यसैले आजको दिनलाई बाबुको मुख हेर्ने दिन र पितृ दिवस पनि भनिन्छ। बाबु दिवंगत भइसकेकाहरूले काठमाडौँको गोकर्णेश्वर उत्तरगया पितृतीर्थमा पुगेर दिवंगत पिताका नाममा तर्पण, श्राद्ध र सिधादान गर्ने गर्दछन्। रसुवाको भेत्रावतीमा पनि यस्तै धार्मिक गतिविधि हुने गर्दछ। तर यस वर्ष भने फोटेकोसीको बाढीले तहस नहस पारेकोले भेत्रावतीमा कुनै चहल पहल छैन। कुशी औँसीका अवसरमा आज गोकर्णमा विशेष मेला समेत लागेको छ। राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको 161 जन्म जयन्ती आज मुलुकभर विभिन्न साहित्यिक कार्यक्रम आयोजना गरी मनाइँदैछ। विक्रम सम्बत 1923 साल भाद्र कृष्ण खुसी औँसीका दिन जन्मेर 30 वर्षको उमेरमा 1953 साल भाद्र कृष्ण खुसी औँसीकै दिन परलोक हुनुभएका मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनका साथै नेपालमा छापाखाना समेत भित्र्याउनु भएको थियो। यही छापाखाना मार्फत नेपालमा पत्रकारिताको सुरुवात भएको मानिन्छ। मोती जयन्तीको अवसरमा आज नेपाली शिक्षा परिषद, नेपाल प्रज्ञा प्रतिष्ठान लगायत विभिन्न साहित्यिक संस्थाले कार्यक्रम आयोजना गर्न लागेको जनाएका छन्। परिषदले दिउँसो 2 बजेदेखि कवि सम्मेलनका साथै युवा वर्ष मोती पुरस्कार वितरण गरेको छ। अब आर्थिक समाचार। साताको अन्तिम कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेर बन्द भएको छ। दिनभरको उतार चढावका बीच बजार परिसूचक नेप्से 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको हो। नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। नेप्सेमा रहेका 13 वटै उपसमूहको परिसूचक बढेको बजारमा जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक 1.83% बढेको छ। यस्तै लगानी र निर्जीवन बिमा उपसमूहको परिसूचक 1.5% भन्दा बढीले बढेका छन् भने विकास ब्याङ्क र व्यापार उपसमूहको परिसूचक 1% भन्दा बढीले बढेका छन्। आज उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक 10.53% बढेको छ, तर मल्टिपर्पज फाइनेन्सका लगानीकर्ताले आज सर्वाधिक 5.71% गुमाएका छन्। आज दिनभरमा 345 स्टकको 1,20,89,000 कित सेयर 4,36 करोड रुपियाँ बराबरमा खरिद बिक्री भएको छ। कारोबार रकमका आधारमा आज लिबर्टी इनर्जीको सबैभन्दा धेरै 36,66,00,000 रुपियाँ बराबरको सेयर किनबेच भएको छ। अर्थमन्त्री डाक्टर सोनी मुआग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनुभयो। गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको पनि उहाँले जानकारी दिनुभयो। तर उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएको ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्ने उहाँको भनाइ थियो।
10: सरकारी स्वामित्वमा केही थप घट होला, तर यो नेपाली जनताको जुन चाहिँ स्वामित्वमा रहेको जग्गाका कुराहरूसँग पुरै 48 सालमा ठुलो विवाद पनि आयो, त्यसलाई हामी छुँदैनौँ। तर निजी क्षेत्रलाई नै अपरेसनल लिजमा चाहिँ चलाउन सक्छु भनेर आउनेहरूलाई दिने वातावरण बनाउँदैछौँ। तर त्यसको त्योभन्दा अगावै दशकौँसम्म ऋण, ब्याज, सावा यो सबले थिचेर बसिएका धेरै आर्थिक दायित्वहरूलाई फरफारक गर्नुपर्नेछ र त्यतातिर हामीले चाहिँ अहिले एकदमै ठुलो मेहनत लगाएका छौँ।
0: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले फोर्टिकोसी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 वर्षसम्म कर तथा गैर कर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो।
11: नष्ट भएको भन्सार कार्यालयमा बुझाइएको राजस्व रकम समायोजन गर्नेको लागि उच्च वस्तु आयात गर्न समय सीमा न्यूनतम 1 वर्षको हुनुपर्ने क्षति भएको वस्तु आयात नगरे पनि तिरेको राजस्व फिर्ता हुनुपर्ने, नष्ट भएको प्लान्ट मेसिनरी यन्त्र उपकरणको पैठारीमा समेत भन्सार बिन्दुमा लिए सबै प्रकारका कर महसुलमा छुट दिने र मर्मतको लागि मुलुक बाहिर लगी मर्मत पश्चात चाहिँ आयात गर्दा लाग्ने महसुल पनि छुट हुने व्यवस्था गरिनुपर्ने।
0: यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानून नियम एकापसमा बाजिएका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानून खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाग्लेलाई आग्रह गर्नुभयो।
12: सम्बन्धित धेरै कानून नियम र प्रक्रियाहरू छन्, कति कानून पुराना छन्, कति एकापसमा बाजिएका छन् र कतिपयले व्यवसायका लागत र अनिश्चितता बढाएका छन्। सिएनआईले लामो समयदेखि यस्तो रेगुलेटरी बर्डन घटाउन आउटडेटेड लजहरू सुधार गर्न आवाज उठाउँदै आएको छ। सिएनआईले विगतमा पनि पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज र संशोधनको विस्तृत सुझाव दिँदै आएको छ। पछिल्लो समय सरकारले पुराना कानुन खारेज तथा सुधारतर्फ अघि बढाएको कदम सकारात्मक छ। सिएनआईले सेक्युरिटी अफ पेमेन्ट एक्ट, एन्टिसिपेटरी बेल सम्बन्धित व्यवस्था तथा कर्पोरेट लजको डिक्रिमिनलाइजेसन जस्ता विषयलाई पनि प्राथमिकताका साथ उठाउँदै आएको छ।
0: कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्न भरमग्दुर प्रयास भइरहेको जानकारी पनि दिनुभएको थियो। इमेज समाचारमा पुनः विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै 1 दशकभित्रै एआईले मानिसलाई सिध्याउन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी र च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखको फराकिलो चिप आरबी लेप्सिकलाई हराउँदै कोमोको शानदार डेब्यू।

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो परफेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप, सब ठिकठाक।

अब अन्तर्राष्ट्रिय समाचार। भारतको नयाँ दिल्लीमा भोलिदेखि ब्रिक्स शिखर सम्मेलन सुरु हुँदैछ। ब्रिक्सको वर्तमान अध्यक्षीय देशको हैसियतले भारतले दुई दिने 18 शिखर सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनकै लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन 3 दिने भारत भ्रमणका क्रममा आज बिहान नयाँ दिल्ली पुग्नु भएको छ। उहाँले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै हुनुहुन्छ। भेटमा व्यापार, ऊर्जा, रक्षा तथा रणनीतिक सहकार्य मुख्य विषय रहनेछन्। चिनिया राष्ट्रपति सी जिनपिङ पनि शिखर सम्मेलनका लागि नयाँ दिल्ली पुग्दै हुनुहुन्छ। सम्मेलनमा सहभागी हुने अन्य पाहुनाहरूमा इरानी राष्ट्रपति मसुद पेजिस्किन लगायत विभिन्न देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुख छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस सहित विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट ब्याङ्कका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन्। कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ। विश्वका प्रमुख एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्। उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी एक दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ। पछिल्लो समय विकसित भइरहेको एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ। उत्तर अफ्रिकी मुलुक अल्जेरियाले संयुक्त अरब इमिरेट्स युएसँगको कूटनीतिक सम्बन्ध तोडेको छ। अल्जेरियाको विदेश मन्त्रालयले दुई देशबीचको सम्बन्ध जोगाउनका लागि उपलब्ध सबै उपाय प्रयोग गरिसकेको भन्दै सम्बन्ध विच्छेदको निर्णय गरिएको जनाएको हो। युएका राजदूतलाई औपचारिक रूपमा निर्णयबारे जानकारी गराउँदै 48 घण्टाभित्र देश छाड्न निर्देशन दिएको छ। अल्जेरियाले युएमाथि पछिल्लो समय उत्तेजक र शत्रुतापूर्ण गतिविधि गरेको आरोप लगाएको छ। उत्तर अफ्रिका र साहेल क्षेत्रमा युएको प्रभाव तथा लिबिया, सुडान लगायतका क्षेत्रीय मुद्दामा दुई देशबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। अब खेल समाचार।

0: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बीसौँ एसियाली खेलकुदमा खेलाडीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने बीसौँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईका क्रममा मन्त्री नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्त्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने उहाँको भनाइ थियो।
1: हाम्रो लागि रिजल्ट जेसुकै होस् त्यो दोस्रो कुरा हो, सेकेन्डरी कुरा हो। पहिलो कुरा के हो, तपाईँले मेहनत गरेर देशलाई प्रतिनिधित्व गरेर राज्यको सीमित लगानीमा तपाईँहरूले जति मेहनत गर्नुभएको छ, जति मेहनत गरेर देशलाई प्रतिनिधित्व गर्न जानुभएको छ, सबैभन्दा गर्वको कुरा हाम्रो लागि, सरकारको लागि, मन्त्रालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। त्यसपछि तपाईँले भोलिको दिनमा मेडल जितेर आउनुभयो भने हामी त्यसको लागि धेरै नै खुसी हुन्छ, हामी विश्वस्त छौँ तपाईँले जितेर आउनुहुन्छ। तर त्यो हाम्रो लागि सेकेन्डरी कुरा हो। हाम्रो लागि पहिलो कुरा भनेको तपाईँहरूको मेहनत, तपाईँहरूको परिश्रम, तपाईँहरूको डिसिप्लिन, तपाईँहरूको त्याग, त्यो सबै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
0: यही सेप्टेम्बर 19 तारिकदेखि अक्टोबर 4 तारिकसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57 महिला र 78 पुरुष गरी कुल 135 खेलाडी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राकेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राकेपका सदस्य सचिव रामचन्द्र चरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराती र महिला कबड्डी दुवै सहभागी हुँदैछन्। युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिखले शानदार जित निकालेका छन्। इङ्ग्लिस टोली म्यान्चेस्टर युनाइटेडले अजरबैजानको साभालाई 4-0 हराउँदै च्याम्पियन्स लिगमा विजय पुनरागमन गरेको हो। युनाइटेडका लागि मार्टियास कुन्हा, ब्रुनो फर्नान्डेस, बेन्जामिन सिस्को र लिसान्ड्रो मार्टिनेजले एक एक गोल गरे। यस्तै जर्मनीको बायर्न म्युनिखले नर्वेजियन क्लब बोडोमाथि 5-0 फराकिलो जित दर्ता गरेको छ। बायर्नका लागि माइकल ओलिसेले 2 गोल गर्दा जमाल मुसियाला, ह्यारिकेन र अल्फोन्सो डेभिसले एक एक गोल थपे। च्याम्पियन्स लिगकै अर्को खेलमा इटालीको कोमोले जर्मनीको आरबी लेप्जिगलाई 4-1 पराजित गर्दा टर्कीको फिनर वाचे र इटालीको एएस रोमाले 1-1 गोलको बराबरी खेलेका छन्। गैराती नेदरल्यान्ड्सको पिएसपी र युक्रेनको साक्थर डोनेत्सकले 1-1 गोलको बराबरी खेल्दा फ्रान्सको लेन्सले चेक गणतन्त्रको स्लाभिया प्रागलाई 3-2 पराजित गरेको छ। अब मौसम सम्बन्धी जानकारी।
2: देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी क्षेत्र तथा कर्णाली र सुदूरपश्चिमका केही भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना छ। यस्तै तराईका केही स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। मधेस, कोशी र लुम्बिनीका तराई क्षेत्रका केही भागमा हावाहुरी समेतको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका एक दुई स्थानमा वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। आज सूर्योदय बिहान 5:41 भयो भने सूर्यास्त साँझ 6:19 हुनेछ। काठमाडौँ उपत्यकामा पनि आज मेघगर्जनसहित वर्षाको सम्भावना छ।

अब अन्त्यमा मुख्य समाचार पुनः एकपटक। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। फोर्टेकुसी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। फोर्टेकुसी बाढीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडा पखालाको समस्या। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चिनिया राष्ट्रपति सी जिनपिङ पनि पुग्दै। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाडीको मनोबल नै महत्त्वपूर्ण रहेको खेलकुद मन्त्री पोखरेलको भनाई। हाउस द इमेज समाचार अहिलेलाई सकियो। थप समाचारका लागि imageखबर.com हेर्न, पढ्न र सुन्न सक्नुहुनेछ। नमस्ते।

0: 107.9
1: दिल बोले तो
2: हाट हाट
3: हमारा यार सौदा सौदा
2: ओहो
4: दोनों डील करा

0: यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।
1: मेरो यो घरमा नेपा टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
2: किन राजेश जी?
1: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि कस्तो समय लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपा टप, सब ठिकठाक।

अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट।

जब म 50 वर्ष पुग्दै थिएँ त्यति बेला चाहिँ मैले अब काठमाडौँ आएर विभिन्न किसिमका सङ्घर्षहरू गरेँ। तब मैले चाहिँ अब एउटा यत्रो खालि सधैँ एउटै किसिमको सङ्घर्ष भने चाहिँ मैले चाहिँ अब 50 वर्षमा चाहिँ म एउटा राम्रो किसिमको चाहिँ एउटा गोल्डन जुबली मनाउँछु भनेर मैले सोचेँ क्या। अनि त्यस पछाडि अब आएर चाहिँ मैले अब साथीभाइहरू बोलाउने सेलिब्रेट गर्ने भन्ने सवालमा चाहिँ अनि अब मैले साथीभाइहरूलाई बोलाएर के गर्ने त के भन्ने भनेर अब मैले चाहिँ अब काठमाडौँमा सङ्घर्ष गरेँ, घर बनाएँ, बङ्गलो बनाएँ, मैले गाडी चढेँ, अब ब्याङ्क ब्यालेन्स बनाएँ भनेर भन्दा त त्यो त कुनै तुकै छैन जस्तो लाग्यो। त्यति बेला अब तपाईँको मैले अब यस्ता त सबैको हुँदो रहेछ भन्ने किसिमको थाहा पाएँ चाहिँ मसँग चाहिँ वास्तवमा के छ त भन्ने किसिमको मलाई अनुभूति हुँदै गर्दा चाहिँ मैले आफूलाई रित्तो पाएँ। त्यस पछाडि मैले चाहिँ आफूलाई आफैले खोज्ने सवालमा चाहिँ गीत सङ्गीत साहित्य ले मात्रै मान्छेको जीवनलाई चाहिँ प्रस्ताउँदो रहेछ भन्ने कुरो अनुभूति भएपछि व्यावसायिक रूपमा चाहिँ मैले 2072 सालदेखि गीत सङ्गीतमा मैले आबद्ध भएर गीतहरू लेख्न थालेँ। जुन गीत मेरो पहिलो गीत थियो, जीवनको दौडमा यात्रा कता गरे धेरै युवाहरू आइपुग्दा पो भुमरीमा परे भनेर चाहिँ मैले गाउँबाट सपनाहरू बोकेर आएको थिएँ। छुटेको सपनाहरूलाई चाहिँ मैले त्यहाँदेखि चाहिँ मैले खोज्न थालेर मैले आफूलाई भेटाउन थाले भन्ने मलाई अनुभूति लागेको हुनाले यो घटना मलाई एकदमै जीवनको स्मरणीय लाग्छ।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9 मा।

डुइङ गुड, सबैजना राम्रै गरिराख्नु भएको छ होला भन्दै आजको कार्यक्रम सुरु गरौँ। आज एकदम स्पेसल डे छ, आज फादर्स डे होइन, बुवाको मुख हेर्ने दिन, कोसे औँसी पनि भन्छ। एकदम स्पेसल दिन परेको छ आज, किन भन्दाखेरि मैले हामी मेन्टल हेल्थ, मेनको हेल्थको बारेमा कुरा गर्दै गर्दाखेरि कस्तो हुन्छन् भन्दाखेरि, फादर एज अ फादर चाहिँ जति दुःख परे पनि परिवारलाई त्यति भन्दैनन्, साइलेन्टमा एकदम आफू आफूमै दुःख, आफूलाई केही अप्ठ्यारो पऱ्यो भने आफूमै राख्छन्, परिवारलाई केही दुःख दिन चाहँदैनन्, एकदम मेहनत गर्ने, परिवारसँग परिवारलाई होस् भनेर एउटा खालको मेहनत गर्ने मेन्टर्सहरू जो चाहिँ विभिन्न क्षेत्रमा सिकाउने होइन, विभिन्न आफआफ्नो तर्फबाट सबैजनालाई ह्याप्पी फादर्स डे। आज हजुरहरूको दिन हो, म त फादर छैन अहिले, म त सनै छु, तर फादर्स डे भन्दाखेरि, बुवाको मुख हेर्ने दिन भन्दाखेरि यो एकदमै ठुलो कुरा हो। किन भन्दाखेरि जब फादर भने, अब मेरो पनि बुवा हुनुहुन्छ, बुवा हुँदाखेरि एउटा छुट्टै खालको रेस्पेक्ट, एउटा खालको भावनात्मक कनेक्सनदेखि लिएर एकदमै बिग इभेन्ट हो क्या आज, ठुलो चाड हो। किन भन्दाखेरि फादर्स डेमा हामी त्यति मम्मीहरूसँग हामी एकदम क्लोज हुन्छौँ होला, मम्मीहरूसँग जिस्किने होइन, यताउता गर्ने, तर बुवासँग चाहिँ त्यति जिस्किन पनि अलिक अप्ठ्यारै हुन्छ होइन, त्यो केही एउटा रेस्पेक्ट को बााउन्ड्री हुन्छ नि त। किन भन्दाखेरि छोरा मान्छे, बुवा होस् छोरो होस्, छोरा मान्छेलाई सबभन्दा एउटा इम्पोर्टेन्ट भनेर रेस्पेक्ट हो। अब मम्मीलाई जिस्का जस्तो बुवासँग जिस्किने कुरा भएन, अनि बुवा तर बुवाको पनि मनै हुने त हो होइन, हामी बुवालाई त्यति मतलब हुँदैन, अलिकति स्ट्रङ देखिन खोज्छन्, अलिकति स्ट्रङ पनि हुन्छन् नहुने होइन, तर हामीले पनि आफ्नो तर्फबाट केही माया त्यो दिन पनि अलि अप्ठ्यारो, लिन पनि अप्ठ्यारो, त्यो आफू विक देखिन्छ कि भन्ने, तर त्यस्तो होइन। सबै बुवाहरू जो बुवा हुनुहुन्छ सबैजनालाई आज फादर्स डे, यस्तो एकदम आज फ्राइडे पनि छ, आज फादर्स डे पनि छ, एकदम रमाइलो दिन हो आज। किन भन्दाखेरि बुवा भनेको चाहिँ एउटा, म चाहिँ ईश्वरको रूपै लिन्छु क्या, बुवा मम्मी भनेको चाहिँ ईश्वरको रूपहरू हुन्, तर ईश्वर चाहिँ हामीले बाहिर देख्छौँ, तर रियलको ईश्वर या रियालिटीको कुरा गर्दै गर्दाखेरि सबभन्दा हामीलाई माया गर्ने, हामीलाई एउटा खालको राम्रो भलो चेताउने भने अरूले भन्छन्, तर एउटा खालको त्यो कनेक्सन चाहिँ मम ड्याडै हो, अज स्पेसली ड्याड। किन भन्दाखेरि मम्मीहरू अलिक भावनात्मक हुन्छन् क्या, अलिक इमोसनल हुन्छन् क्या, इमोसनल एज इन कस्तो भन्दाखेरि, बा केही भयो भने ठेस लाग्छ, त्यो माया गर्ने के, तर बुवाहरू चाहिँ कस्तो हुन्छ भने ठेस लाग्नु, उठ्न सक्छ, उठ जा, डकुट कराते सिख होइन, फुटबल सिख, अलिकति बलियो हुनुपर्छ, संसारले तँलाई पछार्यो भने आफै उठ्न सक्नुपर्ने, तैँले त्यो आफ्नो स्ट्यान्डर्ड मेन्टेन गर्नुपर्छ, आफै नै उठ्न सक्नुपर्छ, आफै नै गर्नुपर्छ भन्ने खालको एउटा चेतना। फेरि मम्मीहरू चाहिँ अहिले कम्प्लिटली अपोजिट हुन्छन् होइन, मम्मीहरू चाहिँ छोरो बाबु के भयो के खाइस है भनेर एउटा नर्चर, एउटा खालको माया गर्ने होइन, तर बुवाहरू माया सँगसँगै जीवनमा के गर्ने हो त गर्छ, यसको कर्तव्यहरू, यो प्रतिको रेस्पोन्सिबिलिटिजहरू प्रति हामी एकदमै आज्ञाकारी नै हुनुपर्छ होइन, आज्ञाकारी हुनु एउटा कुरा हो, तर जो रेस्पेक्टफुल चाहिँ हुनु पर्यो, आज्ञाकारी यताउता त्यो त आफ्नो इच्छा हो, केमा आज्ञा मान्ने, तर सकेसम्म सबै कुरामा मान्नु पर्यो, म चाहिँ मान्दिनँ, म चाहिँ आफै गर्छु, तर सल्लाह चाहिँ लिन्छु होइन, किन भन्दाखेरि सल्लाह त लिनु पर्यो नि आफ्नो आफूभन्दा ठुलो मान्छे, आफूलाई माया गर्ने मान्छेहरूको। अनि यही भन्दै गर्दाखेरि फादर्स डेमा के गर्नुभयो हजुरहरूले, कसरी मनाउनु भयो? डु कल द नमस्कार।

हेलो, वेलकम ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक. फेरि पनि स्वागत छ विज्ञापनपछि. सानो म्युजिक, आई होप यु गाइज आर इन्जोइङ द सङ एज वेल. गीतमा एउटा छुट्टै कनेक्सन हुन्छ. यु क्यान फिल द कनेक्सन बिट्विन यर फादर एन्ड युर सेल्फ एज वेल. यो गीतमा, हरेक गीतमा एउटा छुट्टै खालको अनुभव, एउटा खालको कनेक्सन महसुस हुन्छ. यो गीत पनि मलाई त्यस्तै महसुस भयो. हजुरहरूलाई कस्तो लाग्यो भन्न सक्नुहुन्छ. द नम्बर सर्भ इन द स्क्रिन 01452909093 01452909094. डु कल, आल बी वेटिङ फर यु कल. यो भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक. टुडे वी आर टकिङ अबाउट भेरी इम्पोर्टेन्ट टपिक, फादर. होइन, सबैजना, अब म पनि बुवा हुन्छु होला कुनै समयमा. सबैजना जो जो बुवा हुनुहुन्छ या बुवा हुने प्रक्रियामा हुनुहुन्छ, यो एउटा छुटु एउटा राम्रो भन्नु, यो शब्दमा बयान गर्न सकिन्छ. यो छुट्टै खालको अनुभव हो एउटा जीवनको, आफआफ्नो कर्म, आफआफ्नो लीला, होइन, एउटा अनुभव. त्यो अनुभवलाई कसरी लिनुहुन्छ भन्ने कुराहरू हो. किनभने छोरा मान्छे लाइक आफ्नो परिवार, आफ्नो श्रीमती, आफ्नो बालबच्चा, यो एउटा छुट्टै खालको एउटा अनुभव हो. एउटा नौलो अनुभवै हुन्छ हरेक व्यक्तिलाई, हरेक इन्डिभिजुअललाई. किन भन्दाखेरि कोही पनि पहिले सबै बुझेर आएको हुन्न. अनि त्यो कर्तव्य, त्यो एउटा खालको जिम्मेवारी निभाउनलाई गाह्रै हुन्छ नि, होइन. किन भन्दाखेरि यो सामान्य कुराहरू होइन के. कुनै परिवारलाई पाल्नु, परिवारलाई खाना दिनु, परिवारलाई को बारेमा सोच्नु, सँगसँगै आफ्नो भविष्यको बारेमा पनि सोच्नु, आफ्नो श्रीमती, यो छुट्टै खालको एउटा अनुभव हो. त्यो अनुभवमा छोरा मान्छेहरू चाहिँ अलिकति यसको बारेमा कुरा गर्दैनन् खुला रूपले. आफूलाई गाह्रो भए नि, आफूलाई सजिलो भए पनि, आफूलाई दुःख परे पनि, त्यति यस्तो कुराहरू गर्दैन. साइलेन्टली, एकदम मौनतामै यसको लडाइँ लडिरहेका हुन्छन्. अनि त्यस्तो बुवाहरूलाई पनि एकदम सल्युट छ मेरो. आज यो दुःखमा हुनुहुन्छ, एकदम पीडामा हुनुहुन्छ, होइन. सबैजना लक्की हुनु, अनि हुँदाखेरि त्यसको भ्याल्यु गर्नुपर्छ हामी सबैजनाले. किनभने सबैजना टेम्परेरी हो क्या यो संसारमा. केही समयको लागि मात्रै हौ क्या हामी यो यहाँ सधैँभरि हुन्छौँ भनेर त्यो घमण्ड गर्नु पर्दैन, केही गर्नु पर्दैन. आफ्नो बुवाको लागि आज समय निकालेर या आफ्नो बुवासँग गफ गर्ने टाइम बिताउने. तर मेरो लागि चाहिँ कस्तो भन्दा, मेरो लागि चाहिँ सधैँ फादर्स डे हो मेरो आफ्नो व्यक्तिगत.

0: अथवा कुरा होइन, मे मेरोलाई चाहिँ फादर्स डे चाहिँ एभ्री डे इज अ फादर्स डे होइन, यो
1: भयो ए त सही भयो नि, बाहिर बाहिर गएर ऊ गर्न जानु परेन
0: परेन,
1: हजुर हजुर
0: त्यही त होइन,
1: परिवार यही हुनुहुन्छ,
0: सबै यतै हुनुहुन्छ
1: ए, पहिलेदेखिको यही बासिन्दा कि पछि आएर बस्नु भएको?
0: मेरो पुरानो घर चाहिँ नुवाकोट हो
1: हजुर,
0: यता म स्कुल चाहिँ एम मोडर्न इन्डियन पढेको हो, इन्डियन स्कुल पढे हो म 13 वर्ष इन्डियन स्कुल पढेँ
1: हजुर,
0: अनि यतै नै छु म
1: हजुर हजुर,
0: त्यही त अनि जो मिस गर्नु भएको छ बुवालाई होइन,
1: हजुर मिस गरिरहेछु बुवालाई,
0: त्यही त एउटा खालको छुट्टै सम्बन्ध हो होइन,
1: हजुर हजुर,
0: लाइक अनि के भन्न चाहनुहुन्छ त यस्तो, किनभने छोरा मान्छेहरू हजुरलाई थाहा छ त हाम्रो लागि यति काम गर्छन् होइन, हाम्रो परिवारको लागि भनेर एउटा खालको समाजको लागि भनेर दिनरात खटिरह हुन्छन् तर केही भन्दैनन्, बाहिरी समाजलाई अप्ठ्यारो परे पनि भन्दैनन्, दुःख परे पनि भन्दैनन् होइन, आफ्नो लडाइँ आफै लडिरह हुन्छन्, भित्रभित्र लडाइँ लडिरह हुन्छन्, यो बारेमा के भन्न चाहनुहुन्छ? जस्तो हाउसवाइफ पनि हुनुहुन्छ,
1: छोराहरूलाई त सानोमा त बुवाको सपोर्ट पनि हुन्छ होइन, आमाको सपोर्ट पाइन्छ घरमा, घरमा आमाले सपोर्ट गर्छ, बाहिर अब बुवाले सपोर्ट गरिरहेको हुन्छ नि आफ्नो के त्यही उसको के छोराको भविष्य, छोराको बारेमा भन्नुभएको,
0: बुवाको बारेमा, बुवा त्यो छोरा मान्छेको हुन्छ नि जब बुवा भइसकेपछिको त्यो यात्रा,
1: ए छोरा मान्छे बुवा भइसकेपछि हजुर
0: त्यो यात्राको हुन्छ नि हजुरको, ऊ बुवाको पनि पहिलो अनुभव त हो नि, एउटा श्रीमती हुनु, बालबच्चा हुनु होइन, अनि त्यो एकदम सुन्दर अनुभव हो नि, के हो जयाजी,
1: हजुर हजुर हजुर,
0: अनि के छ अरू के छ,
1: अरू सबै ठिक छ, सबै राम्रै छ भन्नुपर्छ,
0: सबै राम्रो छ, बेलुका अब छोराहरू आएर बुवाको मुख हेर्छन्,
1: आज त बिदा त छैन नि अफिस, शनिबार आइतबार बिदा हो, छोरी पनि छ बिहा, छोरी पनि बिहा भइसक्यो, छोरा पनि बिहा भइसक्यो, छोरी छोरीले हेर्छ अनि छोराले हेर्छ अनि बुहारीले पनि हेर्छ, तिनैजनाले बेलुका जाने अब छ बजीसम्म त अफिस, 7 बजीतिर हेर्छ, 7 बजीतिर हेर्ने कार्यक्रम छ,
0: ए कति राम्रो, कति रमाइलो, कति
1: हजुर रमाइलो, बेलुका त्यही रमाइलो हुन्छ, खानपिन गर्ने, रमाइलो गर्ने, बेलुका
0: रमाइलो गर्ने नि, के छ जिन्दगी होइन,
1: हजुर हजुर हो नि, अब हजुर अब दिनमा त अब अफिस जानु परिहाल्यो, आफ्नो ड्युटी जानु पऱ्यो होइन, बेलुकातिर सबैजना जुटेर अनि रमाइलो गर्ने, फादर्स डे मनाउने,
0: हो नि हो नि,
1: आफू आफ्नो बुवालाई पनि त्यही छोराछोरीले गरेको हेरेर आफू खुसी हुने,
0: यो त निस्वार्थ हुन्छन् क्या, एकदम निस्वार्थ,
1: अब छोराहरूले पनि आफ्नो जिम्मेवारी, अब बुवाप्रति जिम्मेवारी गर्नु पर्ने होइन, गर्नु पर्यो, हेर्नु पर्यो, अब चलिआएको चलन लिज गर्नु पर्यो, आमाको मुखमा आमाको मुख हेर्ने औँसी है, त्यस्तै अब चाडबाड पर्व, चाडबाडहरू पनि नजिकै आउँदै गयो नि, अब हाम्रो पनि है बिस्तारै बिस्तारै चाडबाड सुरु भयो भन्नु पर्यो नि,
0: हजुर हजुर, एकदम सकारात्मक हुनुहोस्, एकदम मजाले रमाइलो गर्नुहोस्, मजाले इन्जोय है,
1: हजुर बुवाले अब छोराको जिम्मेवारी गर्नु पर्यो, छोराले पनि होइन अब आफू आफ्नो खुट्टामा उभिने भइसकेपछि छोराले पनि बुवालाई हेर्नु पर्यो
0: है, हेर्नु पर्यो नि, आफ्नो बुवालाई हेर्ने, त्यसपछि बुवालाई हेरेपछि देशलाई पनि हेर्नु पर्यो, माया गर्ने, के छ र जिन्दगी, के हो जयाजी,
1: हजुर अब के ठिकै ठेगान छैन, अहिले अहिले त्यस्तो कसलाई थाहा थियो त्यस्तो होला, त्यस्तो कसैको आमा छैन, कसैको बुवा छैन, कसैको बालबच्चा छैन, त्यस्तो नेपाली यसो रोइयो, त्यस्तो कष्टकर जीवन कसैलाई पनि नभए, त्यस्तो पऱ्यो है, विपत्ति पऱ्यो नि सबैलाई,
0: त्यही त अब यस्तो छ, विपत्तिमा हामी अब जानुहुन्न, विपत्तिबाट अब हामी कसरी अगाडि बढ्ने, कसरी सल्युसन निस्किन्छ भन्नेमा जानुपर्छ, दुःख सबैलाई, तपाईँलाई पनि दुःख लागेको छ, मलाई हो, त्यो बाहेक पनि हामी कसरी अगाडि बढ्न सक्छौँ भन्ने त हो होइन र,
1: हजुर हो हो, त्यो पुरानो कुरा अब बिस्तारै बिर्सिनु पर्यो, नयाँ
0: झन् अब खतरा, अब एकदम झन् सबभन्दा बवाल सहर बनाउने होइन, सबभन्दा सुन्दर सहर बनाउने लाग्नु पर्यो, हामी
1: सरकारले
0: राम्रो कुरा हो नि,
1: 5 दिन
0: म त एकदम खुसी छु, आज मेरो घर त नुवाकोटै हो, मलाई त एकदमै गर्व महसुस भयो यो सरकारलाई लिएर, 5 दिनमा पुल बन्नु भने यो सामान्य कुरा होइन, नेपालमा हजुरलाई थाहा त होइन जयाजी, कति टाइम लाग्थ्यो नि पहिला पहिला, 5 दिनमै बनाउनु भयो उहाँहरूले होइन, त्यही त एकदम खुसी लाग्यो जयाजी हजुरसँग गफ गरेर, थ्याङ्क यू सो मच फर कलिङ, एकदम ह्याप्पी फादर्स डे सबैजनालाई होइन, हजुरको परिवारहरू सबैजना मजाले रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्, आज शुक्रबार पनि छ, इन्जोय द फुलेस्ट भन्दै अब डेडिकेसनतिर जाउँ है,
1: हजुर विशेष तपाईँलाई धेरै धेरै सम्झाउन चाहन्छु अनि सम्पूर्ण म्युजिक युर चाइस सुनेर बस्ने सम्पूर्ण साथीहरू जसले हेर्नुहुन्छ फोन गर्नुहुन्छ साथीहरू दीपिका थापा मन्जु थापा बद्रीराज थापा सीतारामजी सबै साथीहरूलाई हजुर समक्ष छोड्दै म बिदा हुन चाहन्छु बाई बाई
0: नमस्ते It was really amazing talking with her, like she shared about the essence of Father's Day. Haina bua ko mukh herni din bhane pani euta thulo chaad ho haina kina andar father harula halka eso dinu parcha ke nathra ekdam kada bhayera chotokko bhare matte basni hunchan ani halu ko baba hami chhau hai hajur har ko lai नमस्ते एउटा प्रेम होइन के छ र भने यही त हो यो भन्दै गर्दा यो बारेमा चाहिँ थप कुराहरू गर्छौँ फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक

0: एमबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,

0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
0: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।

यसमा पोइन्ट छ। ब्याङ्किङ सेक्टरमा पहिलो पटक सिद्धार्थ ब्याङ्कले ल्याएको छ सिद्धार्थ रिवार्ड्स। अब मोबाइल ब्याङ्किङबाट टप अप गर्दा वा कार्ड प्रयोग गरी खरिद गर्दा रिवार्ड पोइन्ट अन गर्नुहोस् र आफूले चाहेको ठाउँमा रिडिम गर्नुहोस्। सिद्धार्थ ब्याङ्क, सम्बन्ध सधैँभरिलाई।

सुबिसु नै ल्याएको छ। सुबिसु शुभकामना अफर 150 एमबिपिएस सम्मको उच्च गतिको इन्टरनेट सेवा रुचि पुरा गर्नुहोस् फास्ट इन्टरनेट चलाउने चाहना। सेवा सम्बन्धी जानकारीको लागि

Welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदम रमाइलो गीत बजिरहेको थियो. यही भन्दै गर्दा, डु कल द नम्बर सर अन द स्क्रिन. आई विल अल्सो से 01452909030145290940. डु कल, आई विल बी वेटिङ फर यर कल. यो भन्दै गर्दा, लेट्स गेट ब्याक टु द टपिक. टुडे वी आर टकिङ अबाउट भेरी भेरी इम्पोर्टेन्ट टपिक. यसमा हामीले कुरा बुझ्दै गर्दाखेरि धेरै कुराहरू को मिश्रण हुन्छ. फर इक्जाम्पल, फादर हुनलाई सजिलो छ त अहिलेको समयमा नेपालमा? होइन, अब युथहरूको इक्जाम्पल दिउँ न. युथहरूले अहिले हेर्ने हो भने युथहरू त्यति बे गर्नमा रुचि राख्दैनन् जस्तो लाग्छ. एउटा आफूलाई आफ्नै लाइफस्टाइलमा सेटिस्फाइड छैनन्. अनि कि युथले पछि गएर अबको समयमा, मै आफै मेरै इक्जाम्पल चाहिँ 22 वर्ष भइसकेँ म. मेरो टाइमसम्म मेरो बुवाले त गरिसकेको थिएन, जे होस् हजुरबुवाहरूले, मम्मीलेदेखि लिएर धेरै जस्तो मान्छेहरूले बिहे गरिसक्नु भएको थियो. एउटा पपुलेसन स्ट्यान्डर्ड हेर्ने हो पनि, त्यो चार्ट हेर्ने हो पनि एकदम हाई नै थियो. तर अहिलेको रिसेन्टली चार्टहरू हेर्ने हो भने एकदम लो छ. मान्छेहरू त्यति बिहे गर्न चाहँदैनन्, या गरे पनि छोरा मान्छेको लेट 30सतिर, छोरी मान्छे पनि अहिले लेट 20सतिरै, होइन, त्यसमै बिहे गरिरहेका छन्. अनि यो किन भइरहेछ त यस्तो? फादर हुन नमनला हो कि मदर हुन नमनला हो कि? त्यो आफ्नो व्यक्तिगत इच्छाको कुराहरू हो, होइन. तर यो कुरामा पनि हाम्रो फोकस जानुपर्छ. किन भन्दाखेरि, पपुलेसनको हिसाबमा 2043सम्म हाम्रो पपुलेसन चाहिँ, नेपालको पपुलेसन भने सबै बुढाहरू बढी हुन्छन्, बुढो मान्छेहरू, अलिकति युथहरू. अहिले म युथ छु, पछि म जस्तो मान्छेहरू मात्रै बढी हुन्छ क्या, बुढो मान्छेहरू. अब म पनि बुढो हुन्छु, अनि बुढो मान्छेहरू बढी हुने सम्भावनाहरू देख्न सकिन्छ अहिले. किनभने म्याक्सिमम् युथ आर ट्राभलिङ अब्रड, बाहिर ट्राभल गरिरहेछन् पढ्नलाई, होस् आफ्नो जीविका चलाउन. म्याक्सिमम् मान्छे बाहिर जाँदैछन्, अब त्यो मान्छेहरू फर्किँदाखेरि बुढो भएर फर्किन्छन् या के हुन्छ? त्यही भएर मान्छेले त्यति यो म्यारेज, एउटा खालको बच्चा जन्माउने कुराहरू चाहिँ एकदमै अभोइड गरिरहेको देख्न सकिन्छ. मेरै इक्जाम्पल दिँदाखेरि पनि मलाई पनि त्यति त्यसमा इच्छा छैन. तर सबैले अरू, म त अझै करियर यसमा फोकस गर्न चाहन्छु, तर म्याक्सिमम् मान्छेहरूको, सबैको, युथहरूको यही नै छ. अनि त्यही भएर एकदमै कम रेटमा चाहिँ मान्छेहरूले बिहे गर्न थालेका छन्. अनि यो यसमा पनि हाम्रो ध्यान जानुपर्छ. छिटोभन्दा छिटो सरकारले पनि केही न केही यो विषयमा पनि युथहरूलाई यो पट्टि पनि ढकाल

निकाल्न सक्नुपर्छ जस्तो लाग्छ, किन भन्दाखेरि एउटा खालको सेक्युरिटी दिन सक्यो भने बिहे गर्छन्, सेक्युरिटी हुन्छ नि, स्ट्याबिलिटी सेक्युरिटी भयो भने अनि बल्ल, नत्र आफूले केही गर्न सके हुँदैन, परिवार अब अर्को परिवार एउटा आउँदाखेरि आफूले कसरी सकिन्छ त भन्ने एउटा ठुलो तनाव हो, एउटा ठुलो प्रेसर हो, सक्न त सकिन्छ तर त्यसमा पनि अझै स्ट्याबिलिटी होइन एउटा खालको ट्रस्ट दिन सक्यो भने अझै राम्रो हो मेरो सुझाव एज अ युथ होइन। यो पनि पछि गएर यो कुराहरू पनि उठ्छ, अहिले नउठे पनि भविष्यमा उठ्ने कुराहरू नै हो यो कुराहरू, यसमा पनि हामीले फोकस गर्नुपर्ने हुनसक्छ होइन। अनि फादरको बारेमा कुरा गर्दै गर्दाखेरि फादर्स डे, आज फादर्स डे छ, बिहान मान्छेले बिहान पनि पूजाहरू गर्ने, आफ्नो बुवालाई मिठो मिठो खुवाउने त्यो गर्न देखिरहेको छौँ हामी, सबैको घरमा भइरहेकै होला होइन। त्यो बाहेक पनि फादर्स डेको दिन मात्रै बुवालाई माया गर्ने, बुवालाई खुवाउने होइन, हरेक दिन आफ्नो बुवासँग बोल्ने, आफ्नो बुवासँग केही गफ गर्ने, यस्तो हुन्छ क्या, बुवा पनि कोही हुँदैनन् क्या, ए छोरो हो, बुवा हो, हल्का हल्का साथीभाइ होला, तर एउटा कनेक्सन बुझिदिने, एउटा आफ्नो छोरासँग जतिको ट्रस्ट एउटा भरोसा अरू व्यक्तिसँग हुन्छ होला त, हुँदैन नि, छोरा या छोरी हुँदै हुँदैन। त्यही भएर हामी एज अ युथहरू कतिपय कुराहरू झ्याउ लाग्न सक्छ, के भन्छ नि बुढो मान्छेहरू भने जस्तो नि लाग्न सक्छ, तर त्यो बावजुद पनि बुझ्न खोज्नु पर्यो, किन भन्दाखेरि इफ यु रिमेम्बर हामीलाई बोल्न नआउँदाखेरि या बोल्न नसक्दाखेरि सानो हुँदाखेरि हाम्रो बुवाहरूले मम्मूहरूले कसरी हामीलाई हुर्काएको थिए त्यो बिर्सिनुहुन्न हामी सबैजनालाई। हामी यसै अहिले के भन्ठान्छौँ भन्दाखेरि हामी यसै अहिले यत्रो ठुलो भा हो, यसै हामी यतिको भा हो भने जस्तो लाग्छ, तर होइन, यसको पछाडि हाम्रो आमा मम ड्याडको हात छ, बुवा मम्मुको हात छ, यो हामीले बिर्सिनुहुन्न कहिले पनि। जति हामी माथि पुगे पनि, पैसै नभए पनि, पैसा भए पनि, आमा बुवा भने आमा बुवा हुन्छन् सधैँ नै। यो बारेमा हामी अझै यसमा पनि अझै हामी थटफुल हुनुपर्छ, किन भन्दाखेरि यो जिब्रो अलिकति सफ्ट छ तर यसले निकालेको आवाज, यसले निकालेको ध्वनिहरू एकदमै स्ट्रङ भएर निस्किन सक्छ क्या, होइन यो यसले त्यति असर गर्दैन होला तर असर भएको मान्छेले एकदम असर गरिरहेको हुन्छ। यो जिब्रो पनि एकदमै ख्याल गरेर बोल्नुपर्छ, किनभने सानो कुरा तपाईँले गर्दाखेरि पनि मान्छेको मन दुख्न सक्छ, ठेस पुग्न सक्छ, माया गर्ने अरू यो बाहेक तपाईँलाई सबभन्दा संसारमा धेरै माया गर्ने भने तपाईँको वाइफ या गर्लफ्रेन्डहरूले माया गर्लान् होइन, त्यो एउटा कुरा हो, गर्लफ्रेन्ड बोयफ्रेन्डहरूले माया गर्लान्, तर त्यो मम ड्याडको जस्तो माया, त्यस्तो माया चाहिँ पाइन्न होला कि के हो, वाट डु यु थिङ्क, पाइनै जस्तो लाग्छ मलाई त होइन, एउटा छुट्टै खालको, यो त मेरो शब्दले यसलाई न्याय दिनै सक्दैन त्यो मायाको बारेमा कुरा गर्दाखेरि, किन भन्दाखेरि यो त एकदमै ठुलो कुरा हो। यही त चाहिँ गफ गरौँला डिप लेभलमा। फर नाउ विल बी राइट ब्याक आफ्टर अ सर्ट म्युजिकल ब्रेक।

0: मेरो यो घरमा नेपाल टपको पीपीआर पाइप मात्र प्रयोग होस्।
1: किन राजेश जी?
0: यसको जोड यस्तो पर्फेक्ट हुन्छ कि उस्तो सामान लिकेज हुँदैन। यसको जडानमा हानिकारक रसायन प्रयोग नहुनाले मेरो परिवार र जडान गर्ने टेक्निसियनको स्वास्थ्यमा कुनै असर पर्दैन र यसको गुणस्तर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार परीक्षण गरिन्छ। नेपालको नम्बर वन पीपीआर पाइप मैले त प्रयोग गरे, तपाईँहरूलाई पनि प्रयोग गर्ने सल्लाह दिन्छु। नेपाल टप सब ठीक छ।
2: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: प्रभुमा बीमा गरौ, निर्धक्क रहौ। प्रभु इन्स्योरेन्स, तिनकुनी काठमाडौँ, टोल फ्री नम्बर 1-66-00-100-66।
1: Hello, welcome back after a short musical break. I hope you guys are enjoying the song. एकदमै रमाइलो गीत बजिरहेको थियो होइन, गीतहरूमा एउटा छुट्टै अनुभव, एउटा छुट्टै खालको त्यो फ्ल्यासब्याकहरू आउँदैन हजुरहरूलाई, मलाई चाहिँ आउँछ कि त्यो गीतले पनि एउटा खालको कनेक्सन, एउटा खालको पुरानो अतीतका कुराहरू, अतीतका त्यो पलहरू रिकल हुन्छ क्या। जे पनि रमाइलो होस् नरमाइलो होस्, गीतमा ठुलो शक्ति हुन्छ, गीत सुन्नुपर्छ होइन, सधैँ गीत सुन्नुपर्छ। यसले हिल पनि गरिरह हुन्छ, यसले जति सक्दो आनन्द दिन्छ सङ्गीतले। एउटा राम्रो पक्ष हो सङ्गीतको, गीतको। सबैजना जति तनाव भए पनि, जति जीवनमा अप्ठ्यारोहरू भए पनि गीत सुन्नुहोस्, हल्का हुन्छ क्या गीतले चाहिँ। यही भन्दै गर्दा लेट्स गेट ब्याक टु द टपिक। टुडे वी आर टकिङ अबाउट फादर्स डे। फादर्स डेको बारेमा कुरा गरिरहेछौँ होइन, बुवाको मुख हेर्ने दिन, खुसी औँसी पनि भन्छन् होइन। यो चाहिँ एकदमै स्पेसल ओकेजन हो नेपालमा, आज नेपाल फादर्स डे इङ्ग्लिस डेटको पनि हुन्छ, नेपाली डेटमा पनि हुन्छ, तर नेपाली डेटको आज हो। अनि यसमा हाम्रो आफ्नै रीतिरिवाजहरू छ, तपाईँहरूले पनि आफ्नो मूल्यता मान्यताहरूमाथि एकदमै राइट वेमा मान्दै गइराख्नु भएको छ, अनि यो एकदम राम्रो कुरा हो होइन। फादर्स डे यो त यो भने त म फेरि भन्छु है, यो फादर्स डे भनेर चाहिँ हरेक दिन फादर्स डेको रूपमा लिगौँ सबैजनाले होइन। फादर्स डे भनेर एक दिन मात्रै माया गर्ने अनि अर्को दिन वास्तै नगर्ने त्यस्तो नगरौँ होइन। बुवा मम्मी सबैजनालाई गफ गरौँ। हाम्रो छोराछोरी को कर्तव्य के हो भन्दाखेरि, दिनमा एकछिन भने पनि गफ गर्नु पऱ्यो, एकछिन भने पनि समय दिन सक्नु पऱ्यो, किन भन्दाखेरि चिन्ता लिन्छन् क्या, बुझ्नु भएन एउटा खालको। तर के भन्छ भन्दा एउटा सूत्र छ, यो चाहिँ एकदम डार्क रियालिटी, यो पनि यसको बारेमा पनि कुरा गर्नुपर्छ। मेन चाहिँ कसैलाई पनि अगाडि बढ्नु छ या कसैलाई पनि जीवनमा केही गर्नु छ भने चाहिँ एउटा फर्मुला छ क्या। के फर्मुला छ भन्दाखेरि चाहिँ द पावरमा पनि भन्छ, द ह्युमन नेचर भन्ने किताबमा पनि भन्छ। त्यसमा के भन्छ भन्दाखेरि, एक्ट एज इफ योर फादर इज डेड भन्छन् क्या। यसरी एक्ट गरेर कि तिम्रो बुवा हुनुहुन्न अरे, त्यो चाहिँ एउटा डार्क रियालिटी हो। किन भन्दाखेरि हाम्रो एउटा राम्रो पक्ष नराम्रो पक्ष भन्नुहोस्, तर अगाडि बढ्दाखेरि हामी डिपेन्डेन्ट हुन्छौँ क्या, ल मेरो बुवा छ के छ र जिन्दगी, मेरो बुवाले गरिहाल्नुहुन्छ पनि हुन्छ। तर त्यो त्यो एउटा लिभरेज हुनसक्यो, तर त्यसमा हामी भर चाहिँ पर्नु भएन होइन, उल्टो हामीले चाहिँ दिने हो नि है। तपाईँ हामीले चाहिँ बरु ल बुवा हजुर ल भन्नुहोस् भने त्यो पो मजा हुन्छ त, बुवाको लिन पाउँछु कि भनेर, यस्तो त मजा आएन नि, हात थाप्न त मजा आएन, दिनै मजा आउँछ नि। त्यही भएर एज एक्टिभ एज एक्ट इफ यर फादर इज डेड भन्छन् कि, बुवाको चाहिँ सल्लाहहरू लिनु, तर सकेसम्म कसैको भर नपर्नुहोस्, बुवा होस् मम्मी होस् सल्लाहहरू गर्ने यताउता गर्ने, तर आफै अगाडि बढ्नुपर्छ होइन। फादर्स डे यताउता भन्दा पनि आफू अगाडि बढ्नलाई चाहिँ कसरी बढ्नुहुन्छ भन्ने कुराहरू हो। भर नपर्नु कसैको पनि, आफ्नो मम ड्याड पनि भर नपर्नु, किन भन्दाखेरि जब मान्छे बाहिरतिरको कल्चर हेर्नु नि, 18 वर्षपछि द सन लिभ्स अलोन, छोरै बस्छ, के छोरा एक्लै बस्छ, छोरी एक्लै बस्छ, किन भन्दाखेरि त्यहाँ एउटा प्रोग्रेसिभ माइन्डसेटको एउटा खालको त्यो छ। तर हाम्रो कल्चर एकदम स्ट्रङ छ, हामी सबै एकै ठाउँमा बस्छौँ, त्यो एकदम राम्रो पक्ष हो नेपालहरूको होइन, नेपाल जस्तो कन्ट्रीहरूको। अब बिस्तारै हामी अन्तिम अन्तिममा आइसक्यौँ होइन, आज फादर्स डे छ, सबै फादर्सहरूलाई एकदम सल्युट छ मेरो तर्फबाट। सबैजना जो मेहनत गर्नुहुन्छ आफ्नो परिवारको लागि, दिनरात नभनिकन दौडिराख्नु भएको छ, काम गरिराख्नु भएको छ, तपाईँहरू सबैजनालाई थ्याङ्क यू सो मच। यो समाजमा तपाईँहरूको ठुलोभन्दा ठुलो रोल छ, ठुलोभन्दा ठुलो प्रेजेन्स छ। सबै फादर्सहरूलाई एकदम सल्युट छ, तपाईँहरूले एकदम राम्रो काम गरिराख्नु भएको छ, यो ईश्वरले हेरिरहेछन् माथिबाट। तपाईँहरू ढुक्क बस्नुहोस्, तपाईँहरूको बच्चा सबैले माया गर्छन्, समाजले माया गर्छन् भन्दै आई एम योर होस्ट मेनाल्ट लामिसाने। थ्याङ्क यू सो मच फर वाचिङ इमेज टेलिभिजन एसटी।

0: Image FM 97.9 Studio Time. अहिले 6 बजेको छ.
1: मञ्जुश्री फाइनान्स.
2: Behind your happiness.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
1: LS Capital.
4: समृद्धिको लक्ष्यमा सँगै
5: बलियो, दरिलो र भर पर्दो युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट.
6: महालक्ष्मी विकास बैंक, सबल बैंक, सफल सहकार्य. सिद्धार्थ बैंक, सम्बन्ध सधैँभरिलाई.
1: नेशनल लाइफ इन्सुरेन्स कम्पनी,
6: प्रभु इन्सुरेन्स,
0: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक.
6: इमेज समाचारको साथमा

नमस्कार, इमेज समाचारमा स्वागत छ। म कृति जाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। फोटेको सिबाडीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा चाडा पखालाको समस्या। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसको 25 जना नेताको अपील। दुवै पक्षका कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह। एमाले संगठन पुनर्गठन सम्बन्धी कार्यदलमा 2 प्रतिवेदन पेश। महासचिवको प्रतिवेदनमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने प्रस्ताव नभएको दावी। येमनको रणनीतिक महत्वको मोक्का बन्दरगाह सहर हुथी विद्रोही समूहको कब्जामा। साउदी अरेबिया समर्थित सरकारी सेना पछि हट्न बाध्य। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाड़ीको मनोबलले महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई।

0: आफ्नो उद्देश्यलाई सुहाउँदो कर्जा आकर्षक ब्याज दरमा लिएर हिमालयन ब्याङ्कसँग उडान भर्नुहोस्। विस्तृत जानकारीका लागि नजिकको शाखामा सम्पर्क गर्नुहोस्।
1: उन्नतिको बाटो सरल पार्दै तपाईँको सपनालाई हौसला दिँदै
0: हिमालयन ब्याङ्क।
2: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले देशका शीर्ष उद्योगी व्यवसायीहरूसँग आज देशको अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा लामो छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको छलफलमा उद्योगीहरू विनय चौधरी, पवन कल्याण, चन्द्र ढकाल, उमेश श्रेष्ठ लगायत सहभागी हुनुहुन्थ्यो। प्रधानमन्त्री शाहसँगको छलफल

0: नेपाल उद्योग वाणिज्य महासंघका पूर्वाध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो। छलफलको समीक्षण गर्नुभएकी राज्यसभा सांसद विदुषी राणाले नेपालीहरूले पहिले नेपालमा लगानी गर्नुपर्ने प्रधानमन्त्री शाहको स्पष्ट धारणा रहेको भन्दै विदेशी लगानी ल्याउने कुरा त्यसपछि मात्रै हो भन्नुभएको जानकारी दिनुभयो। व्यवसायीहरूले राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निजी क्षेत्रको मनोबल खस्किएको गुनासो गरेकोमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी सरकारले लिने बताउनु भएको थियो। प्रधानमन्त्री शाहले कसैले डुल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रूपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्दछ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सीट संख्या बढाउनु पर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकीकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। फुटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीबाट रसुवा, नुवाकोट, तादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसंख्याको आंकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई छाडापखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्यको स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो। छलफलपछि समितिले बाढ़ीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। फुटेकोशी बाढ़ीले पुरिएको रसुवास्थित चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जमा भएको लेदो, बालुवा र ढुङ्गा हटाउँदै विद्युत गृह नजिक पुगिरहेको जानकारी दिनुभएको हो। अहिले विद्युत गृह पुग्न करिब 100 मिटर मात्रै बाँकी रहेको घिसिङले बताउनुभयो। बाढ़ीले सुरुङ साङ्गुरिएको स्थानबाट करिब 120 मिटरभित्र आवाज पठाउँदा त्यसको इको उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ। त्यस्तै सुरुङभित्रबाट चिसो हावा समेत आइरहेको हुँदा सुरुङभित्र फँसेका कर्मचारीहरू सकुशल रहेको हुन सक्ने आशा बढाएको उहाँले बताउनु भएको छ। चिलिमेको करिब 250 मिटर लामो सुरुङमध्ये ठूलो मात्रामा माटो तथा भग्नावशेष हटाइसकिएको उद्धार टोलीले जनाएको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम र सड़क सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले कुनै पनि नेतालाई पार्टीको 15 महाधिवेशनमा भाग लिनबाट वञ्चित नगरिएको दावी गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 गतेदेखि अधिवेशन प्रक्रिया शुरू हुने र असोज 16 गतेदेखि केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो। महाधिवेशनले पार्टी विषयभित्रको विषय व्यवस्थापन गरे पनि नागरिकसँग टुटेको विश्वास पुनस्थापना गर्नु कंग्रेसको मुख्य चुनौती रहेको बताउनुभयो। यता नेपाली कंग्रेसका 25 जना नेताहरूले महाधिवेशन कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह गरेका छन्। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायत नेताहरूले दुवै पक्षले आह्वान गरेको 15 महाधिवेशनको कार्यतालिका स्थगित गरेर निर्णायक वार्ता गर्न आग्रह गरेका हुन्। पार्टी सभापतिका रूपमा दुवै पक्षबाट जारी गरिएका 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न सभापति गगन थापासँग अपील गरिएको केन्द्रीय श्री नैनसिंह महरले जानकारी दिनुभयो। यस्तो आह्वान गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नैनसिंह महर लगायत रहेका छन्। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको शुक्रबार बसेको बैठकमा पार्टी उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमाले प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ। भट्टले महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनु पनि प्रस्ताव नरहेको दावी गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएको जिगिर भट्टको छ। तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेश सुझाव आएको सार्वजनिक भइसकेको छ। इमेज समाचारमा एकैछिन विश्राम।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट।
1: अब बाँकी समाचार। सप्तरीको राजबिराट स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले एकजना डाक्टर सहित छजना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। गजेन्द्र नारायण सिंह अस्पताल बरिशलको मूल गेट बाहिरै बिहिबार पासवानले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि उक्त समयमा ड्यूटीमा रहेका कर्मचारीलाई निष्कासन गरेको हो। उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेवारीबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो। प्रतिनिधि सभाको अर्थ समितिले ब्याङ्क तथा वित्तीय संस्थाको संचालक पदाधिकारी तथा कर्मचारीमाथि हुने सजाय सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको बैठकले नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 दफा 100 उपदफा 2 खण्ड कमा रहेको ब्याङ्किङ सचेत गराउने वा नदिने सहित दिने सजाय सम्बन्धी प्रावधानका कारण ब्याङ्क तथा वित्तीय संस्थाको समग्र प्रणालीमा असर पर्न सक्ने भन्दै संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। समितिका सभापति कृष्णहरि बुढाथोकीले ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सामान्य सजायलाई कर्मचारीलाई नै अयोग्य ठहराउने व्यवस्था गरिएकोले सच्याउन निर्देशन दिएको बताउनुभयो। त्यसअघि समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर सोनी बुवागले राष्ट्र ब्याङ्कको स्वायत्ततामा सरकारले हस्तक्षेप गरेको भन्दै दबावमा राख्ने भन्ने प्रम पनि नराख्न आग्रह गर्नुभयो। उहाँले अर्थ सचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्र रहने उल्लेख गर्नुभयो। बैठकमा नेकपा एमालेका सांसद पुष्पराज कणेलले स्वायत्तता भन्दै राष्ट्र ब्याङ्कको अधिकारलाई संकुचित गर्दै जान नहुने बताउनुभयो। उहाँले गभर्नरको 3 वर्ष कार्यकाल राखिएकोमा पनि असन्तुष्टि जनाउनुभयो। समितिमा नेपाल राष्ट्र ब्याङ्क ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथि दफावार छलफल सकिएको छ।

0: नेपाल राष्ट्र ब्याङ्कबाट ग वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था
1: मञ्जुश्री फाइनान्स,
0: जहाँ तपाईँले पाउनुहुन्छ उच्च स्तरीय आधुनिक ब्याङ्किङ सेवाहरू।
1: मञ्जुश्री फाइनान्स,
0: बिहाइन्ड योर ह्याप्पिनेस।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: साउजी, यो सामान प्याक गरिदिनुहोस् न।
2: हस् ल लिनुहोस्।
1: प्लिज नो प्लास्टिक, मसँग कपडाको झोला छ नि, प्लास्टिक फ्री गर्नुपर्छ के। क्युआर दिनुहोस् न, पे गरौँ।
2: हस् थ्याङ्क यू।
1: तपाईँ हामी मिलेर हो के प्रकृति संरक्षण गर्ने? म सम्पूर्ण आर्थिक कारोबार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
2: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
1: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
2: गजब भइरहेछ त।
1: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
2: वाव, कस्तो राम्रो।
1: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।
3: अब अन्तर्राष्ट्रिय समाचार। यमनको हुथी विद्रोही समूहले रणनीतिक महत्वको मोखा बन्दरगाह सहर कब्जामा लिएको छ। साउदी समर्थित सरकारी सेनासँगको भीषण भिडन्तपछि हुथी लडाकुहरूले मोखा सहर नियन्त्रणमा लिएको सैन्य स्रोत र स्थानीय बासिन्दाले बताएका छन्। मोखा कब्जामा लिएसँगै हुथीहरू महत्वपूर्ण बाब अल मन्दिब जलडमरूभन्दा करिब 75 किलोमिटर टाढा पुगेका छन्। यो जलमार्ग एसिया र युरोबीचको प्रमुख व्यापारिक मार्गका रूपमा रहेको छ। दुई समूहको लडाईपछि मोखाका धेरै परिवार घर छाडेर सुरक्षित स्थानतर्फ भागेका छन्। विस्थापितहरू यमनको सरकारी प्रशासन रहेको एडेन सहरतर्फ गइरहेका छन्। यसबीच साउदी नेतृत्वको गठबन्धनले हुथी नियन्त्रणमा रहेका पश्चिमी यमनका क्षेत्रमा हवाई हमला तीव्र पारेको छ। हुथीहरू पनि दक्षिणी साउदी अरबका सहर र तेल पूर्वाधारमा मिसाइल तथा ड्रोन आक्रमण गरिरहेका छन्। संघर्ष चर्किएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य समेत बढेको छ। हुथीहरूले अन्तर्राष्ट्रिय पानी जहाजलाई खतरा नरहेको दावी गरे पनि साउदी जहाजमाथिको प्रतिबन्ध कायमै राख्ने बताएका छन्। अब खेल समाचार। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व एसियाली खेलकुदमा खेलाड़ीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने विश्व एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईका क्रममा मन्त्रीले नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाड़ीले प्रतिनिधित्व गर्ने चाहना नै महत्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुशी हुने तर खेलाड़ीको त्याग तपस्याका लागि सरकारले खेलाड़ीलाई धन्यवाद दिने उहाँको भनाई थियो। यही सेप्टेम्बर 19 तारीखदेखि अक्टोबर 4 तारीखसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57 महिला र 78 जना पुरूष गरी कुल 135 खेलाड़ी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राकेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राकेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराते र महिला कबड्डीले दुवैले सहभागिता जनाउँदैछन्। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। भोटेकोशी बाढीबाट 1.5 लाख मानिस प्रत्यक्ष प्रभावित भएको स्वास्थ्य मन्त्रालयको आंकलन। होल्डिङ सेन्टरमा रहेका 25 जनामा छाडा पखालाको समस्या। महासचिव महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 जना नेताको अपील। दुवै पक्षका कार्यतालिका स्थगित गरी निर्णायक वार्ता गर्न आग्रह। एमाले संगठन पुनर्गठन सम्बन्धी कार्यदलमा 2 प्रतिवेदन पेश। महासचिवको प्रतिवेदनमा ओलीलाई अध्यक्षबाट हटाउनुपर्ने प्रस्ताव नभएको दावी। यमनको रणनीतिक महत्वको मोखा बन्दरगाह सहर हुथी विद्रोही समूहको कब्जामा साउदी अरेबिया समर्थित सरकारी सेना पछि हट्न बाध्य। र विश्व एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई। सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाड़ीको मनोबलले महत्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई। हाउस द इमेज समाचार अहिलेलाई सकियो। हामीलाई सुन्दै रहनुहोला। नमस्ते।

0: नमस्कार, इमेज समाचारमा स्वागत छ। म रमेश ढकाल। सुरुमा मुख्य समाचार। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरूबीच अर्थतन्त्र सुधारका विषयमा विशेष छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी दिने प्रधानमन्त्री शाहको आश्वासन। भोटे कोशी बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। पन्ध्रौं महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कंग्रेस सभापति थापाको स्पष्टीकरण। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 जना नेताको अपील। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चीनी राष्ट्रपति शी जिनपिङ पनि पुग्दै। र एएससी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिड्दै, एसोसिएट क्रिकेट जगतको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान।
1: दृढ विश्वास सहित सफलताको सिँढी चढ्दै अघि बढ्दै युनाइटेड अजोर इन्सुरेन्स हजुरको उद्यमशील ऊर्जा र लगानी गर्ने अठोटलाई थप प्रोत्साहित गर्दछ, किनकि भोलि यहाँमाथि आइपर्ने जोखिममा हामी दरिलो काँध थाप्नेछौ। घर होस् या व्यापार व्यवसाय, उद्योग होस् वा मोटर गाडी, कृषि तथा पशुपालन होस् वा ठेक्का पट्टा, रोगको उपचार होस् वा दुर्घटना, हरेक क्षेत्र हर पल निर्धक्क भई अघि बढ्नुहोस्। यस्ता सबै जोखिम वहन गर्ने बलियो दरिलो भरपर्दो संस्थासँग सम्बन्ध गाँच्नुहोस्। युनाइटेड अजोर इन्सुरेन्स, युनाइटेड बाई ट्रस्ट।

0: महासंघका पूर्व अध्यक्ष ढकालले छलफल निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनु भयो। निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खुलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनु भयो।
1: के कुराहरू चाहिँ हामीले चाहिँ सर्ट आउट चाहिँ गरिदियो भने यो चाहिँ जस्तो इन्भेस्टमेन्ट सहज हिसाबले चाहिँ इन्भेस्टमेन्ट हुन्छ र रोजगारी चाहिँ सिर्जना हुन्छ, पूर्वाधार चाहिँ बन्छ, धेरैभन्दा धेरै चाहिँ ट्याक्सहरू चाहिँ भन्नाले कलेक्सन हुन्छ। त्यसको लागि चाहिँ तपाईँहरूको सुझाव के छ भनेर समय प्रधानमन्त्रीले चाहिँ भन्नाले चाहिँ सोध्नुभयो। निजी क्षेत्रको लगानी र भन्नाले निजी क्षेत्रले प्रवर्धन गर्ने हरेक व्यावसायिक एक्टिभिटीहरूमा चाहिँ हामी भन्नाले निजी क्षेत्रको तर्फबाट राख्यौँ। उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुनाले प्रधानमन्त्रीले चाहिँ भन्नुभयो।
0: छलफलको संयोजन गर्नुभएकी रासुपा सांसद विदुषी प्रधानमन्त्री शाहले कसैले डोल्पा, मुगु वा रारा जस्ता विकट ठाउँमा गएर 1 अर्ब रुपियाँसम्म लगानी गरी फ्याक्ट्री वा होटल खोल्ने आँट गर्छ भने त्यहाँसम्म बाटो, पुल र बिजुली पुर्याउने सम्पूर्ण जिम्मा सरकारले लिने आश्वासन दिनुभएको पनि छलफलका सहभागीहरूले बताएका छन्। नेपाली विद्यार्थी र पुँजीको विदेश पलायन रोक्न नेपालमै गुणस्तरीय मेडिकल र नर्सिङ कलेजहरूको सिट सङ्ख्या बढाउनु पर्ने, विश्वस्तरीय विश्वविद्यालय र अस्पतालहरू नेपालमै स्थापना गर्न सहजीकरण गर्नुपर्ने तथा कृषिलाई औद्योगिकरण गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। सरकारले भदौ 10 गतेको भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूलाई मासिक प्रति परिवार 15,000 रुपियाँ

0: दरले राहत उपलब्ध गराउने भएको छ। मन्त्री परिषदको आज बसेको बैठकले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोर्खा र चितवनका गरी 7,570 निजी घरहरूमा क्षति पुगेकाले उनीहरूलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रुपियाँ र चारजनाभन्दा धेरै भए त्यसमा प्रति व्यक्ति 2,000 थपेर राहत उपलब्ध गराउने निर्णय भएको हो। सरकारले बाढी पीडितहरूलाई दशैं अघि नै अस्थायी आवास बनाइदिने तयारी समेत गरेको छ। प्रभावित 5 जिल्लाका प्रभावित 15 स्थानीय तहमध्ये नुवाकोटको विदुर नगरपालिकामा मात्रै 3,026 घरमा क्षति पुगेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले बाढीबाट भएको भौतिक पूर्वाधार पुननिर्माणका लागि 7.5 खर्ब बढी लाग्ने अनुमान गरेको छ। भोटेकोसी र त्रिशुली नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लाका करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज बसेको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत सङ्कलन गरिएको तथ्याङ्कका आधारमा प्रभावित जनसङ्ख्याको आकलन गरिएको जानकारी दिनुभयो। प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडा पखाला लागेको भेटिएको पनि उहाँले बताउनुभयो। अन्य स्वास्थ्य समस्या भने देखा नपरेको उहाँले बताउनुभयो।
1: छ कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलिएन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले, जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ।
0: छलफलपछि समितिले बाढीबाट प्रभावित नागरिकलाई प्रभावकारी स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयलाई निर्देशन दिएको थियो। भोटेकोसी बाढीले पुरिएको र स्वास्थ्य चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युत गृहमा फँसेका कर्मचारीहरूको उद्धारमा आशा पलाएको छ। चिलिमे जलविद्युत आयोजनाका पूर्व प्रमुख तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले उद्धार टोली मुख्य पहुँच सुरुङमा जम्मा भएको लेदो बालुवा र विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल विच्छेद भएका कारण उद्धारमा कठिनाई भए पनि प्रयास निरन्तर जारी रहेको जनाइएको छ। उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय सेनाका विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा आयोजनाका कर्मचारी निरन्तर खटिरहेका छन्। नेपाली सेनाले आज मात्रै बाढी प्रभावित क्षेत्रबाट 30 जनाको हवाई उद्धार गरेको छ। सैनिक मुख्यालयका अनुसार हालसम्म 4,137 जनाको हवाई उद्धार भइसकेको छ, जसमा स्वदेशी 3,854 जना र 283 जना विदेशी नागरिक छन्। यसैगरी लाङटाङ हाइड्रोमा नेपाली सेनाको टोलीले टनेलभित्र खोजी कार्य गरिरहेको छ। चिलिमे हाइड्रोमा विदेशी सहितको संयुक्त टोलीले टनेलभित्रको लेदो फाल्ने कार्य गरिरहेको छ भने माथिल्लो त्रिशुली 1 हाकु बेसी स्थित टनेलमा नेपाली सेनाको टोलीले टनेलको 200 मिटरभित्र पुग्दा केही फेला नपरेको जानकारी दिएको छ। रसुवाको भोटेकोसीमा आएको बाढीपछि सम्पर्कविहीन भएका कञ्चनपुरका 26 जना मजदुरको अवस्था अझै अज्ञात छ।
2: विपकानी भएको थियो। भोटेकोसीमा अकल्पनीय बाढी आएपछि उनीहरू एकाएक सम्पर्कविहीन बने। उनीहरूसँगै बेलौरी 3 पडाउका रामचन्द्र चौधरी पनि सोही आयोजनाबाट बेपत्ता हुनुहुन्छ। कञ्चनपुरका कुल 26 जनाको अवस्था अहिलेसम्म अज्ञात छ। घरको मूल कमाउ सदस्य नै बेपत्ता भएपछि अहिले परिवारमा बिचल्ली भएको छ। आफ्ना मान्छेको खोजीका लागि परिवारका सदस्यहरू घटनास्थल रसुवासम्मै पुगे, तर न जीवित भेटे न त शव पाउन नै सके। रित्तोहात घर फर्किएका उनीहरू अहिले डिएनए परीक्षणको रिपोर्ट र सरकारको आधिकारिक सूचनाको बाटो हेरिरहेका छन्।
3: उहाँले नै मजदुरी गरेर हामीलाई पाल्नुहुन्थ्यो, अब के गर्ने कसो गर्ने? यति सानो बच्चा छ, उहाँलाई कसरी पढाउने कसरी हुर्काउने? प्रदेश सरकारले पनि हेर्नु पर्यो, अब स्थानीय सरकारले पनि किटो सास किटो लास चाहियो, अब हामीले पनि ढुक्क हुन्छ नि।
2: दिन ढल्किँदै जाँदा परिवारको प्रतीक्षा झन् पीडादायी र बोझिलो बन्दै गएको छ। आफन्त जीवित छन् कि छैनन् भन्ने यकिन नहुँदा काजक्रिया गर्ने कि पर्खिएर बस्ने भन्ने अन्यलमा परिवारका सदस्यहरू तडपिरहेका छन्।
3: मेरो 3-3 बच्चा छन्, सरकारले

0: जसरी पनि मेरो बालबच्चाहरूको भविष्यबारे अलि ध्यान केन्द्रित गरिदिनुहोला। मजदुरी गरेर खाने हामी चार पाँच कट्ठा जग्गामा के हुन्छ? अब बुवा नभएपछि आमा एक्लैले के गर्न सक्छिन्? जसरी भए पनि सरकारले हाम्रो यो कुरालाई सुनवाई गरिदिनुहोला भन्न चाहन्छु।
1: घरको आर्थिक जग मानिएका युवाहरू नै बेपत्ता भएपछि परिवारको दैनिकी र भरण पोषण ठप्प बनेको छ। उनीहरूले राज्यसँग आफन्तको अवस्था तत्काल सार्वजनिक गर्न र बिचल्लीमा परेका परिवारलाई राहत तथा जीविकोपार्जनको व्यवस्था गर्न माग गरेका छन्।
2: अब अरू केही नभए पनि सर, अब हामीहरू किसानी होइन किसान, अनि त्यसमा बच्चाहरू छन् तिनीहरूको पढाइ होस् सरकारले गरिदिए पनि, धेरै नसके पनि 10-12 सरकारले पढाइदिएपछि अनि रात जे जति सक्छन् सरकारले हामीलाई मात्र दिने होइन, त्यत्रो मान्छेहरू बगिया छन् तिनीहरूलाई पनि दिनुपर्छ। उनीहरूको हामीलाई मात्र चाहियो भनेर हाम्रो पनि त्यो केही छैन सर, जति दिन्छन् त्यति नै हाम्रो हामीलाई पनि दिनु पर्यो भनेर भनेको त्यही मात्र हो सर।
1: सम्पर्क
3: नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने जिकिर गर्नुभयो। महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने दावी गर्दै थापाले असोज 4 अधिवेशन प्रक्रिया सुरु हुने र असोज 16 केन्द्रीय महाधिवेशन प्रक्रिया प्रारम्भ हुने बताउनुभयो।
4: 3-4 नेपाली कङ्ग्रेस पार्टीको वडा अधिवेशन प्रारम्भ हुन्छ। हामी असोजको 16 पार्टीको यो महाधिवेशनको प्रक्रिया हाम्रो केन्द्रीय महाधिवेशन यसमा हुन्छ। यसका बारेमा यो तिथि मिति यहीँ कहीँ कतै सर्छ कि
3: अधिवेशनको कार्यतालिका स्थगित गरेर निर्णायक वार्ता गर्न आग्रह गरेका हुन्। पार्टी सभापतिका रूपमा दुवै पक्षबाट जारी गरिएका 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न सभापति गगन थापासँग अपिल गरिएको केन्द्रीय सदस्य नयनसिंह महरले जानकारी दिनुभयो। यस्तो आह्वान गर्नेहरूमा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय दिना, निवर्तमान केन्द्रीय सदस्य तथा गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, श्याम घिमिरे, जीवनबहादुर साई, मीनबहादुर विश्वकर्मा, रामहरि खतिवडा, नयनसिंह महर लगायत छन्। नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका दुई छुट्टाछुट्टै प्रतिवेदन पेश भएका छन्। लामो विवादपछि कार्यदलको आज बसेको बैठकमा पार्टीका उपाध्यक्ष एवं कार्यदल संयोजक रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलका छुट्टाछुट्टै प्रतिवेदन पेश भएका हुन्। कार्यदलले दुवै प्रतिवेदन अध्ययन गरी एकीकृत प्रतिवेदन तयार गरेर पार्टी सचिवालयमा पेश गर्ने निर्णय गरेको एमाले प्रवक्ता लेखराज भट्टले जानकारी दिनुभयो। कार्यदलका सदस्यहरूले दुवै प्रतिवेदन प्राप्त गरेको उहाँको भनाइ छ।

भट्टले महासचिव शङ्कर पोखरेलले तयार पारेको प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने प्रस्ताव नरहेको दावी गर्नुभयो। महासचिवको प्रतिवेदनमा समीक्षा तथा कार्यदलमा आएका सुझावहरू समेटिएको जिकिर भट्टको छ। तर महासचिव पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओलीले नेतृत्वबाट विदा लिनुपर्ने विषयमा सबै प्रदेशको सुझाव आएको सार्वजनिक भइसकेको छैन। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग रावल आयोगले 31 वर्ष अघि औल्याएको अतिक्रमित सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय भएको छ। भूमि व्यवस्था सहकारी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनी उल्लेख भएका किताहरूबाट घुसेको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। यसै गरी प्रतिवेदनमा पुरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताहरूको समेत एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार

सरकारी तथा सार्वजनिक रूपमै कायम गर्न निर्णय गरेको छ। इमेज समाचारमा अब एकैछिन विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। राष्ट्रसङ्घीय महासन्धि अनुसार नेपालले जलवायु न्यायको मुद्दा उठाउन सक्ने, जलवायु न्याय सम्बन्धी छुट्टै कानून नभएकाले अन्तर्राष्ट्रिय सम्झौतामा टेक्न विज्ञका सुझाव। र सार्वजनिक खरिद प्रक्रियाको विद्युतीय प्रणाली स्थगित गरिएको प्रति निर्माण उद्योग परिषदको ध्यान आकर्षण, निर्माण प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन माग।

0: बार डिजिटल नै गर्छु। लक्ष्मी सनराइज ब्याङ्कको ग्रिन सेभिङ खाता खोलेपछि सबै डिजिटल।
1: एकचोटि ब्याङ्क गएर अकाउन्ट ओपनिङ फर्म त भर्नै पर्ला नि।
0: खाता खोल्नेदेखि ट्रान्ज्याक्सन गर्नेसम्म सबै डिजिटल। अनलाइनबाटै खाता खुल्छ अनि मोबाइल मनी र इन्टरनेट ब्याङ्किङको सब्सक्रिप्सन लाइफ टाइम भरिलाई फ्री।
1: गजब भइरहेछ त।
0: ब्याङ्कले एक खाता बराबर एउटा रुख पनि रोप्छ, यो पो झन् गजब छ त।
1: वाउ, कस्तो राम्रो।
0: तपाईँ हाम्रो सानो प्रयासले पनि ठुलो परिवर्तन ल्याउन सकिन्छ। आजै ग्रिन सेभिङ खाता खोलौँ, जिम्मेवार बनौँ, दिगो भविष्य बनाऊ। लक्ष्मी सनराइज ब्याङ्क, लक्ष्यमा सँगसँगै।

0: विश्रामको स्वागत छ। अब बाँकी समाचार। सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिर बबिता पासवानले बच्चा जन्माएको भिडियो सार्वजनिक सञ्जालमा सार्वजनिक भएपछि अस्पताल प्रशासनले एकजना डाक्टरसहित छजना कर्मचारीलाई जिम्मेदारीबाट हटाएको छ। गजेन्द्र नारायण सिंह अस्पताल परिसरको मूल गेट बाहिरै बिहिबार पासवानले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि उक्त समयमा ड्युटीमा रहेका कर्मचारीलाई निष्कासन गरेको हो। उक्त घटनाका सम्बन्धमा अस्पताल प्रशासन तथा अन्य निकायहरूबाट छानबिन समिति गठन गरिएको छ। घटनाको छानबिनका लागि गठित समितिहरूको अन्तिम प्रतिवेदन प्राप्त नभएसम्म र अर्को व्यवस्था नभएसम्मका लागि उनीहरूलाई जिम्मेदारीबाट हटाइएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर रणजित कुमार झाले जानकारी दिनुभयो। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका 2 र 4 वडाको सिमानामा रहेको हुँडा खोला पहिरोले थुनिएपछि बनेको तालबाट पानी निकास हुन थाले पनि जोखिम भने कायमै रहेको छ। थुनिएको खोला बग्न थालेपछि पुनः पहिरो गएर खोला थुनिने जोखिम रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी कमान सिंह थापा मगरले बताउनुभयो। आज बिहान खसेको पहिरोले खोलामा करिब 15 मिटर अग्लो र 100 मिटर भन्दा बढी लम्बाइको ताल बनेको थियो। दिउँसोदेखि तालको एउटा कुनाबाट पानी बगिरहेको पनि उहाँले बताउनुभयो। यो ताल अचानक फुटेमा दुधकोशी नदीमा पानीको सतह 1-2 मिटरसम्म बढ्न सक्ने र माटो ढुङ्गा तथा रुख बिरुवा सहितको बाढी आउन सक्ने भन्ने प्रशासनले सोलुखुम्बु खोटाङ ओखलढुङ्गा र उदयपुरमा सतर्कता अप्नाउन भनेका छन्। ढुङ्गा खोला सोलुखुम्बुको सोताङ थुलुङ दुधकोशी र नेचा सल्यान हुँदै आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानुनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसको लागि पीडक राष्ट्र भने पहिचान गर्नुपर्ने उहाँको भनाइ छ। संयुक्त संघीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकासोन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको उहाँको भनाइ छ।
1: कमन बट डिफरेन्सिएटेड रेस्पोन्सिबिलिटीको कुरा चाहिँ गरेको छ। यो हामी सबैको साझा जिम्मेवारी हो है भन्ने खालको अवधारणालाई चाहिँ आर्टिकल 4 चाहिँ बोलेको छ भनेपछि विकसित राष्ट्रहरूले चाहिँ के गर्ने भन्ने कुरा कितान पनि त्यसमा चाहिँ गरेको छ। फेरि विकसित राष्ट्रहरूको चाहिँ त्यसमा चाहिँ एउटा सूची चाहिँ अनुसूची बनाएर चाहिँ यी राष्ट्रहरूकोले चाहिँ यो जलवायु परिवर्तनको कारण जुन समस्या आएको उनीहरूको जिम्मेवारी चाहिँ यो हुनेछ भन्ने खालको चाहिँ छ। त्यो विकसित राष्ट्रहरू भनेको अमेरिका

0: युरोपियन राष्ट्र लगायतका विकसित राष्ट्रहरूको चाहिँ अनुसूची चाहिँ रहेको छ।
1: उहाँले जलवायु परिवर्तन सम्बन्धी विषयमा अन्तर्राष्ट्रिय अदालतबाट आएको पछिल्लो एडभाइजरी ओपिनियन पनि नेपालका लागि महत्त्वपूर्ण कानुनी आधार बन्न सक्ने बताउनुभयो। उक्त रायलाई आधार बनाएर जलवायुजन्य हानि तथा नोक्सानीका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी थप बलियो बनाउन सक्ने उहाँको भनाइ छ। सार्वजनिक खरिद प्रक्रियाको विद्युतीय प्रणाली इपिजी स्थगित गरिएको प्रति निर्माण उद्योग परिषदले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विकास निर्माणका काम प्रभावित भएको भन्दै तत्काल सञ्चालनमा ल्याउन पनि परिषदले माग गरेको छ। सार्वजनिक खरिद कार्यालयले उच्च सुरक्षा जोखिमका कारण देखाउँदै गत भाद्र 11 गतेदेखि इपिजी प्रणाली स्थगित गरेर खरिद प्रक्रिया कागजी प्रक्रियाबाट अघि बढाउने निर्णय गरेको थियो। सरकारले सार्वजनिक खरिद प्रक्रियालाई पारदर्शी, प्रतिस्पर्धी, मितव्ययी तथा प्रभावकारी बनाउन प्रतिनिधि सभाको अर्थ समितिले ब्याङ्क तथा वित्तीय संस्थाका सञ्चालक, पदाधिकारी तथा कर्मचारीमाथि हुने सजाय सम्बन्धी व्यवस्था संशोधन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको बैठकले नेपाल राष्ट्र बैङ्क ऐन 2058 दफा 100 उपदफा 2 खण्ड कमा रहेको ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सजाय सम्बन्धी प्रावधानका कारण ब्याङ्क तथा वित्तीय संस्थाको समग्र प्रणालीमा असर पर्न सक्ने भन्दै संशोधन प्रक्रिया अघि बढाउन निर्देशन दिएको हो। समितिका सभापति कृष्णहरि बुढाथोकीले ब्याङ्किङ सचेत गराउने वा नसिहत दिने सामान्य सजायलाई कर्मचारीलाई नै अयोग्य ठहराउने व्यवस्था गरिएकोले सच्याउन निर्देशन दिएको बताउनुभयो।
2: ब्याङ्क तथा वित्तीय संस्थाका सञ्चालक अधिकारी कर्मचारी अघि हुँदा समग्र ब्याङ्क तथा वित्तीय संस्था भन्ने प्रणालीमा नै असर पर्ने भनी सरकारवालाले यस समिति नेपाल ब्याङ्कर्स एसोसिएसनबाट यस समितिमा लिखित रूपमै निवेदन प्राप्त हुन आएको हुनाले सुसजाय सामान्य प्रकृतिको सम्बन्धमा सामान्य प्रकृतिको सजाय देखिएकोले ब्याङ्क तथा वित्तीय संस्था सँगै 2073 दफा 18 संशोधन गरी उत्पन्न समस्या सल्लाह गर्न तत्काल आवश्यक प्रक्रिया अगाडि बढाउन नेपाल सरकार अर्थ मन्त्रालयलाई निर्देशन दिए।
1: त्यसअघि समितिको बैठकमा बोल्दै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले राष्ट्रमयको स्वायत्ततामा सरकारले हस्तक्षेप गरेको भन्दै दबावमा राख्ने भन्ने भ्रम पनि नराख्न आग्रह गर्नुभयो। उहाँले अर्थ सचिव वित्तीय र मौद्रिक नीतिबीच समन्वय गराउने सेतुका रूपमा मात्र रहने उल्लेख गर्नुभयो। सन्तुष्टि जनाउनुभयो। समितिमा नेपाल राष्ट्र बैङ्क ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथि दफावार छलफल सकिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्रेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेदारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सृजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउने नभई सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनुभयो। गोरखकाली रबर उद्योग हेटौँ
3: सबले थिचेर बसिएका धेरै आर्थिक दायित्वहरूलाई फरफारक गर्नुपर्नेछ र त्यतातिर हामीले चाहिँ अहिले एकदमै ठुलो मेहनत लगाएका छौँ।
1: कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले भोटेकोशी बाढीबाट प्रभावित उद्योगी व्यवसायीहरूलाई 5 कर तथा गैरकर छुटसहित विशेष राहत प्याकेज ल्याउन सरकारसँग माग गर्नुभयो। बाढीबाट पूर्ण तथा आंशिक रूपमा क्षति भएका उद्योग तथा व्यवसायलाई पुनरुत्थान गर्न सरकारले विशेष नीति ल्याउनुपर्ने उहाँको भनाइ थियो। यस्तै नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले उद्योग सञ्चालनसँग सम्बन्धित कानुन नियम एक आपसमा बाझिएका कारण व्यवसायको लागत र अनिश्चितता बढाएको बताउनुभयो। पुराना र अप्रासङ्गिक आर्थिक कानुन खारेज तथा संशोधन गर्न उहाँले अर्थमन्त्री वाग्लेलाई आग्रह गर्नुभयो। कार्यक्रममा अर्थमन्त्री वाग्लेले मुलुकलाई एफएटिएफको ग्रे लिस्टबाट निकाल्न भर मगदुर प्रयास भइरहेको जानकारी पनि गराउनु भएको थियो। प्रतिशत बढेको छ तर मल्टिपर्पज फाइनान्सका लगानीकर्ताले सर्वाधिक 5.71% गुमाएका छन्। इमेज समाचारमा फेरि अर्को विश्राम, त्यसअघि बाँकी मुख्य समाचार। कृत्रिम बुद्धिमत्ताको विकाससँगै सुरक्षा चिन्ता पनि बढ्दै 1 एआईले मानिसलाई सिध्याउन सक्ने अनुसन्धानकर्ताहरूको चेतावनी। र 20 एसियन गेम्समा सहभागी हुने नेपाली टोलीको विदाई, सीमित लगानीमा प्रतिस्पर्धा गर्ने खेलाडीको मनोबल नै महत्त्वपूर्ण भएको खेलकुद मन्त्री पोखरेलको भनाई।

0: www.sumisu.net.nb.
1: हिलटेकको सीपीवीसी र पीपीआर पाए जडा गर्न
2: सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा. कर्जा अवधि 5 वा 7 वर्षसम्म. सरल प्रक्रिया तथा छिटो स्वीकृति. सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
4: कार प्रमुख छन् संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सहित विश्व व्यापार संगठन, विश्व स्वास्थ्य संगठन र न्यू डेभलपमेन्ट बैंकका प्रमुखहरू पनि सम्मेलनमा सहभागी हुनेछन्. सम्मेलनमा खाद्य तथा ऊर्जा सुरक्षा, व्यापार, लगानी, प्रविधि, डिजिटल सहकार्य र विकास वित्त लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ. चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिकाको अग्रसरतामा स्थापना गरिएको बहुराष्ट्रिय फोरम ब्रिक्समा अहिले 11 देश आबद्ध भइसकेका छन्. कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा फेरि एकपटक सुरक्षा चिन्ता बढेको छ. विश्वका प्रमुख एआई कम्पनीमध्ये एक एन्थ्रोपिकका पूर्व अनुसन्धानकर्ता ज्याकब कक्सनले अत्याधुनिक एआई प्रणालीबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमबारे गम्भीर चेतावनी दिएका छन्. उनका अनुसार एआईको विकास र विस्तार यही रफ्तारमा अघि बढ्ने हो भने आगामी 1 दशकमा यसले मानवलाई समाप्त पार्न सक्ने क्षमता राख्नेछ. पछिल्लो समय विकसित भइरहेका एआई टुलहरू मानव अस्तित्वका लागि चुनौती बनिरहेको कक्सनको चेतावनी छ. उनी कम्पनीबाट बाहिरिएसँगै एआई कम्पनीहरूले प्रविधिको विकाससँगै सुरक्षा उपायलाई पर्याप्त प्राथमिकता दिइरहेका छन् कि छैनन् भन्ने बहस फेरि चर्किएको छ. विश्वभरका प्रविधि कम्पनीहरू अझ शक्तिशाली एआई प्रणाली निर्माण गर्ने दौडमा छन्. तर केही अनुसन्धानकर्ताहरूले पर्याप्त सुरक्षा र नियमन बिना यस्तो प्रविधिले भविष्यमा गम्भीर र विनाशकारी परिणाम निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन्. यससँगै एआई विकासमा पारदर्शिता, जिम्मेवार प्रयोग र सरकारी निगरानी बढाउनुपर्ने माग पनि तीव्र भएको छ. अब खेल समाचार.

0: एसिसी प्रिमियर कपको उपाधिका लागि भोलि नेपाल र युएई भिड्दैछन्। एसोसिएट क्रिकेटको सबैभन्दा महत्त्वपूर्ण भोलि खेलको उपाधि विजेता सन् 2027 एसिसी एसिया कपका लागि छनौट हुनेछ। मलेसियामा जारी प्रतियोगितामा युएई आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनल पुगेको छ। अर्कोतर्फ समोचरको अन्तिम खेलमा हङकङसँग हार बेहोरे पनि नेपालले समूह विजेताको रूपमा फाइनल पुगेको हो। पछिल्ला वर्षहरूमा नेपाल र युएईको भिडन्त एसोसिएट जगतकै सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धाका रूपमा स्थापित भइसकेको छ। यस अघिका विभिन्न प्रतिस्पर्धामा नेपाल युएईमाथि हावी हुन चुक्दै आए पनि यसपटक नेपाली टिम उच्च मनोबलका साथ फर्ममा देखिएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्वौँ एसियाली खेलकुदमा खेलाडीको मेहनतले देशको शिर उच्च हुने आशा व्यक्त गर्नुभएको छ। जापानमा आयोजना हुने विश्वौँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको विदाईका क्रममा मन्त्री ले नतिजा जेसुकै भए पनि राज्यको सीमित लगानीमा खेलाडीले प्रतिनिधित्व गर्ने चाहना नै महत्त्वपूर्ण हो भन्नुभयो। पदक जितेर आउँदा राज्य धेरै खुसी हुने तर खेलाडीको त्याग तपस्याका लागि सरकारले खेलाडीलाई धन्यवाद दिने उहाँको भनाइ थियो।
1: हाम्रो लागि रिजल्ट जेसुकै होस् त्यो दोस्रो कुरा हो, सेकेन्डरी कुरा हो। पहिलो कुरा के हो, तपाईँले मेहनत गरेर देशलाई प्रतिनिधित्व गरेर राज्यको सीमित लगानीमा तपाईँहरूले जति मेहनत गर्नुभएको छ, जति मेहनत गरेर देशलाई प्रतिनिधित्व गर्न जानुभएको छ, सबैभन्दा गर्वको कुरा हाम्रो लागि, सरकारको लागि, मन्त्रालयको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा त्यो हो। त्यसपछि तपाईँले भोलिको दिनमा मेडल जितेर आउनुभयो भने हामी त्यसको लागि धेरै नै खुसी हुन्छ, हामी विश्वस्त छौँ तपाईँले जितेर आउनुहुन्छ। तर त्यो हाम्रो लागि सेकेन्डरी कुरा हो। हाम्रो लागि पहिलो कुरा भनेको तपाईँहरूको मेहनत, तपाईँहरूको परिश्रम, तपाईँहरूको डिसिप्लिन, तपाईँहरूको त्याग, त्यो सबै हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।
0: यही सेप्टेम्बर 19 तारिकदेखि अक्टोबर 4 तारिकसम्म जापानको नागोयामा हुने एसियाली खेलकुदमा नेपालबाट 21 खेलमा 57

महिला र 78 जना गरी कुल 135 खेलाडी सहभागी हुँदैछन्। मन्त्री पोखरेल, राष्ट्रिय खेलकुद परिषद राखेपका उपाध्यक्ष विशाल श्रेष्ठ र राखेपका सदस्य सचिव रामचरित्र मेहताले नेपाली टोलीको विदाई गरेका थिए। गत संस्करण पदक दिलाएका नेपाली कराते र महिला कबड्डी दुवै सहभागिता हुनेछन्। अब मौसम सम्बन्धी जानकारी।

अब अन्त्यमा मुख्य समाचार फेरि एकपटक। प्रधानमन्त्री शाह र शीर्ष उद्योगीहरू बीच अर्थतन्त्र सुधारका विषयमा विशेष छलफल। सरकारले व्यावसायिक सुरक्षाको ग्यारेन्टी लिने प्रधानमन्त्री शाहको आश्वासन। भोटेपछि बाढी प्रभावितहरूलाई मासिक प्रति परिवार कम्तीमा 15,000 रुपियाँ राहत दिने सरकारको निर्णय। दशैं अघि नै अस्थायी आवास पनि बनाइदिने तयारी। पन्ध्रौं महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरेको कंग्रेस सभापति थापाको स्पष्टीकरण। महाधिवेशन कार्यतालिका स्थगित गर्न कंग्रेसका 25 नेताको अपील। अठारौं ब्रिक्स शिखर सम्मेलन भोलिदेखि भारतमा सुरु हुँदै रुसी राष्ट्रपति पुटिन नयाँ दिल्लीमा, चीनी राष्ट्रपति सी पनि पुग्ने। र एसिसी प्रिमियर कपको उपाधिकालाई भोलि नेपाल र युए भेट्दै एसोसिएट क्रिकेट जगतको सबैभन्दा रोमाञ्चक प्रतिस्पर्धा हुने अनुमान। हवस् त, मेरो समाचार अहिलेलाई सक्यो। मेरो समाचार तपाईँले हाम्रो वेबसाइट imageskhabar.com मा पनि हेर्न पढ्न सुन्न सक्नुहुनेछ। नमस्कार।

0: महिना हो भदौको, अनि साथ इमेज एफएम 97.9 को आर्टिस्ट अफ द मन्थ
1: हे तिम्रो माया यति विघ्न भए म त भुर्कुट भगाइलान्छु अब
2: संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो. त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो त्यसले म मेरो जीवनलाई धेरै महत्त्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन झम्का भेट यसलाई मैले महत्त्वपूर्ण लिएको छु.

तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो साङ्गीतिक जीवनमा यस्ता थुप्रै प्रसङ्गहरू रहेका छन्। यस्तै प्रसङ्गहरूका साथ यो महिनाभरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: अराई सब ठिकठाक हुनुहुन्छ है अराई दासगुटी. सो लेट्स गो तपाईँको नामबाटै सुरु गरौँ होइन. अपयोग्य यसको मिनिङ चाहिँ के होला? अपयोग्य
1: यस्तो दाइ अब खासमा यस्तो मिनिङ त केही पनि छैन. अब व्यक्ति यो गर्ने बेलामा चाहिँ सुरुमा म ईश्वरमा जानुपर्छ हजुरको हाम्रो गाउँले जीवन त्यति बेला चाहिँ यो ईश्वरबाट सुरु गरौँ है. लाइक नामभन्दा पनि नामभन्दा नि अब नाम भन्ने बित्तिकै सुरुमा त इन्ट्रोडक्सन मैले यताउता ब्याकग्राउन्डबाट पनि दिनु पऱ्यो नि त. लाइक हजुरलाई डुम्रे भन्ने ठाउँ थाहा छ हजुरलाई?
0: डुम्रे थाहा छ
1: हजुर. त्यो म लम्जुङ जाने बाटोतिर अनि म चाहिँ त्यति बेला त्यहीँ पढ्छु त होइन, फाइभ क्लासमा थिएँ म त्यति बेला. हजुरको गीत आएको थाक्यो 2063 होला हाम्रो गाउँले जीवन है. अनि त्यति बेला चाहिँ मेरो मामाको छोरा क्या त
0: हजुर,
1: नाम त आयुष थियो. अब स्टेज नै यताउता भन्दो रहेछ थाहा चाहिँ नथ्यो. अनि मैले चाहिँ के गरेको थिएँ भने त सुरुमा चाहिँ जस्तो तपाईँले एनएसके स्टाइल लेख्नु भएन होइन, मैले त एनएसके आयुष लेखाएको थिएँ क्या. अनि त्योबाट सुरु भएको थियो दाइ. अनि पछि फेरि काठमाडौँ आएँ अनि पछि त्यो स्टेज नै भने यस्तो यस्तो रहेछ भनेर अनि अपरम्पारको अप अनि योग्य भनेको लाइक त्यही जोडेर
0: गरेको अपरम्पार र योग्यको मिक्सचर भएपछि
1: अब सुरुमा त खासमा योग्य थियो दाइ होइन. अनि सुरुमा त अझ अयोग्य छ क्या दाइ, त्योभन्दा नालायक रहेछ होइन. मलाई थाहा थिएन, म अफिसमा काम गर्ने बेलामा चाहिँ दाइहरूले चाहिँ अब तँ यस्तो ऱ्याप भन्छस् के नाम राख्छस् भनेर सोध्नुभयो क्या अयोग्य भने. मलाई यत्रो काम गर्छस् अनि त्यो पनि अयोग्य राख्छस् भने क्या एकछिन त के रहेछ भनेर सोचेपछि ना लागिरहेछ यस्तो बिल्ला भयो दाइ होइन. त्यसपछि त अनि योग्य मात्र राखेर अहिले फेरि अपयोग्य जोडा छु. अब
0: है अपरम्पार र योग्यको मिश्रण भएपछि अपयोग्य
1: अपयोग्य
0: सो अहिले पढि पनि रहनु भएको छ
1: हजुर होइन.
0: सो प्लस हामी तपाईँको लाइफको बारेमा कुरा तपाईँको बारेमा पनि कुरा गर्छु र गीतहरू पनि सुन्छु. कस्तो कस्तो गीत सुन्छ आज हामी?
1: अब आज त अब प्रायः चाहिँ हजुरबाट इन्सपायर भएको कारणले चाहिँ सुरुमा चाहिँ मैले अब गाउँले जीवन भन्दा पनि लाइक आमा बाबा आमा भन्ने गीत हजुरको जुन छ नि त्योबाट मैले इन्सपायर भएर सुरुमा आमा बाबा निकालेको छु दाइ होइन. त्यस्तो खालि गीत छ. अब आजकलको जेनेरेसनमा अब प्रायः त्यही लभ ब्रेकअप नै हो होइन. त्यस्तो खालि
0: टाइपको छ
1: हामी सुरुबाट आमा बाबाबाट नै गर्नु.
2: सुरुमा त पकाउनु हुन्थ्यो तर रोको देख्न नसकेर किनिदिनु हुन्थ्यो. मलाई घाउ चोट लाग्दा मेरो उहाँको आँखा यति भिज्थ्यो कि त्यति साह्रो पानीले समय भिज्थेन लुगा. इचोट पीडा डर सबै हराउँथ्यो म उहाँसँग हुँदा. बन्द बाटो नि उहाँको इसाराले म खुल्ला देख्छु. निराशामा हुँदाखेरि उहाँलाई सम्झिँदा उज्यालो पाउँछु. मैले गल्ती गर्दा उहाँ आफूलाई दोषी बनाए बाबा सामु आफूले आफूलाई फसाउँथे. माथि सबको लागि अलिअलि हँसाउने बाबा. यो शब्दको अर्थ लागु छ बुझाउनु पर्दैन होला खासै जो हाम्रो लागि रक्षा गर्नुहुन्छ. सायद बिहान दिउँसो होस् या रात नै आमाको बारे जति चर्चा छैन हजुरको बारेमा त्यति. किनकि मानाईको बारेमा बोलिरहनु पर्दैन पर्दैन त्यति. तपाईँ मेरो सपनाको घर बनाउने इन्जिनियर जीवनको खाल बनाउँदा पुरा. म केही गर्छु अगाडि बढ्छु बसेँ नि अहिले चुप. म बनाउनु छ तपाईँको शिर सगरमाथा चाहिँ उच्च.
0: नमस्कार आमा बाबा होइन
1: हजुर.
0: द्याट्स भेरी नाइस. सो आज हामी तपाईँको अरू पनि गीत सुन्छौँ होइन. अब चाहिँ कस्तो कस्तो गीत सुन्छौँ
1: योभन्दा पनि दाइ? पहिला चाहिँ मलाई एकदमै हजुरलाई भेटेर चाहिँ एउटा स्टोरी सुनाउनु मन थियो कि दाइ.
0: लाइक
1: अलमोस्ट मैले भने दाइ अब हजुरको गीत निकालेको नि अब 13 वर्ष भयो सायद होइन दाइ. अनि नेपालबाट चाहिँ अब अरूले भन्छ नि दाइ होइन अब तँलाई कसले इन्सपायर गरेर यताउता भने अब एमिनेम टुपाकहरू होइन यताउता भन्छ होइन. तर मेरो फर्स्टमा चाहिँ हजुर नै थियो क्या दाइ.
0: अनि
1: के भयो भन्दा तिमी अब भाइ आयो होइन जुन अहिले ऱ्याप गर्ने बेला उसले ऱ्याप भन्यो भने दाइ हजुर मलाई याद छ ठ्याक्कै डायल गरेपछि चाहिँ 5 नम्बरमा हिपहप पप यस्तो लेखाइ हुन्थ्यो अनि हजुरको गीत चाहिँ 3 नम्बरमा थियो क्या हाम्रो गाउँले जीवन भनेर. अन्त जहिले भन्दै म चाहिँ अब त्यति बेला फोन हुन्थ्यो नत्र त अनि मामा घर थियो यहाँबाट 10 मिनट टाढा क्या. गएर कुरेर गएर पुरा फोन गरेर होइन नम्बर सबै याद छ नि त अब कहाँ क्लिक गर्नुपर्ने भनेर त्यो गरेर ठ्याक्कै तपाईँको भिडियो हेरेँ क्या. यस्तो भिडियो हेरेँ अनि तपाईँले सबै पुरा ब्यागी लुगा लाउनु भएको थियो क्या. त्यति बेला ब्यागी भन्ने थाहा छैन थियो दाइ मलाई होइन. अन्त म चाहिँ वान ल्याङ्गो लुगा भन्थेँ क्या. त्यहाँबाट दाइ मैले त्यो लुगा लाउनु थालेँ कि ब्यागी लुगा चाहिँ. अनि अहिले यतिसम्म कि बुवा आमाले पनि के कुरा के अरे कपडाहरू किनिदिनु भयो नि ए बाबुले त एक्स्ट्रा लार्ज साइज लाउँछ होला है भन्नुभन्नुहुन्छ क्या. अनि त्यसपछि त बा हजुरको त्यो भिडियो देखेपछि चाहिँ अब त्यति बेला थाहा छैन

0: दुराग भन्दो रहेछ होइन, त्यसपछि स्न्याप ब्याक यता उता, अनि म त के गर्थेँ भन्दै अब क्याप त रातो नलाए पनि निलो कालो लाउने होइन, अनि दुराकको सट्टा त रुमाल बाँध्थ्यो क्या त, रुमाल बाँध्यो अनि त्यसपछि रुमाल यसरी भिडेर, अनि के नराम्रो लाग्थ्यो भनेदेखि चाहिँ अब त्यति बेला मानौँ अहिलेसम्म पनि हिपहपको त्यस्तो छैन नि त नेपालमा चाहिँ होइन, अनि यसो लुगा लायो भने अहिले पनि कहाँ बाउको लुगा लगाएर हिँड्ने सिक्या भन्ने क्या, अनि कस्तो लाग्ने, अनि दाइले नै होइन अब निर्णय दाइले यस्तो लाउनु हुन्थ्यो अनि त्यो भएर मलाई लाउनु मन लाग्ने यताउता भनेर भन्थ्यो क्या, त्यहाँदेखि मेरो सपना के भयो भने त हजुरलाई भेट्ने क्या, अनि यतिसम्म त फन फ्याक्ट हाम्रो गाउँले जीवनमा म नाचेँ क्या दाइ, त्यति बेला केही स्टेप पनि थाहा छैन थियो हजुरको भिडियो हेर्ने बेलामा जुन हजुरले अब केटीहरू यसो राखेर माइक यसो यसो हात हल्लाउनु हुन्छ नि, म त होइन यत्तिकै बिचमा बढ्यो हात यत्तिकै हल्ला छु क्या मैले, अब स्टेप पनि केही पनि थाहा छैन, हजुरको गीत आएपछि यत्तिकै हात हल्लाइरहेको छु क्या म, त्यस्तो भएको थियो त, अनि त्यहाँबाट मैले ब्यागी लुगाहरू यताउता लाउन थालेँ होइन, त्यहाँबाट के भयो भनेदेखि यदि म काठमाडौँ आयो भनेदेखि चाहिँ तपाईँलाई म भेट्छु भेट्छु होइन भन्नु भन्यो, अनि त्यसपछि के पनि भयो भने त गाउँले जीवन मैले कण्ठ पारेँ होइन, सबसे पहिला चाहिँ मैले अनि घरमा सुनाएर एउटा साथले सुनाएको थिएँ, अहिले चाहिँ ऊ छैन यहाँ होइन रेसिन पिस होइन, अनि उसले चाहिँ मलाई के भन्थ्यो भनेदेखि चाहिँ तपाईँको सबै यस्तो कण्ठ पारेँ कि मैले, तपाईँ जुन जुन फ्लोमा गइरहनु भएको छ नि त्यही गरेँ कि मैले, अनि उसले चाहिँ भा तिमीले नै यस्तो गर्दो रहेछौ, तिमी पनि निर्णय दाई जस्तो खतरा ड्राइभर हुनुपर्छ है, भेट तिमी एक दिन भनेर भने क्या बा, अनि उसले झन् त्यस्तो भन्दाखेरि अब मिल्ने साथी दाई होइन, त्यस्तो भन्दाखेरि त ल अब त्यो निर्णय दाईलाई भेटेर म यो कुरा भन्छु भन्छु होइन, कसरी सुरु गरेँ के गरेँ भनेर होइन, अब यो पछि त दाई अब मैले मिक्सअपहरू पनि धेरै निकालेको छु होइन, अब एल्बम के अब एल्बम त अब एकदम यताउता खतरा प्रड्युस यताउता गर्नु पऱ्यो नि त, अनि त्यो चाहिँ हजुरको नाम हुन्छ क्या दाई निर्णय भनेर, त्यही भएर गरिरहेको छ दाई, त्यही भएर आज चाहिँ लाइक के भनौँ दाई अब कस्तो खुसी लाग्छ कि दाई हुन्छ नि, लाइक भगवान्ले पनि कुरा सुन्दो रहेछ होइन, हुन त आज मलाई च्यालेन्ज पनि गर्नुभयो पानी पारेर होइन यताउता, तर आज हजुरलाई भेटेपछि दाई लाइक भगवान् हुँदो रहेछ भन्ने लागेको
1: एनबिएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
2: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा,
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह,
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: अब हुन्छ घुरिस अल्छी दिदी जस्तो भन्नु उनी सबै थिए हत्याइदियो मेरो व्यवहारी मलाई पार्न प्रभावी तिमीले सिक्यो पासा नेवारी अनि सुन्न भाका हाँसो मनपर्छ है भन्थ्यो अनि सेक्सी लाग्छ हजुरको आँखा लाग्छ छ मिठो हजुरको बोली तर त्यो गर्दा टुक्रियो हाम्रो जो खान्छु ए कान्छु यो गीत तिम्रो लागि पोखिदिए भावना मनमा राख्नु छैन केही खास गरे मैले केही लेख मेरो हरेक स्टार्टहरू तिमीलाई नै हो डेडिकेट मैले दिन थाल्छ यातनाको काँधमा छैन नि अझ यो ठिक भाइ के पर्थ्यो ठाउँको भित्ता मन मिलेन भेटेन तिम्रो पछि नै कान्छु ए कान्छु यो गीत तिम्रो लागि पोखिदिए भावना मनमा राख्नु छैन केही बाँकी पुरानो दिन सम्झिँदै गोरे जे सत्य केही नठाटी भनिदिए जे भने त्यो कान्छु यो गीत तिम्रो लागि कान्छु ए कान्छु यो गीत तिम्रो लागि पोखिदिए भावना मनमा राख्नु छैन केही बाँकी पुरानो दिन सम्झिँदै गोरे जे सत्य केही नठाटी भनिदिए जे भने त्यो कान्छु यो गीत तिम्रो लागि
1: राइट कान्छु यो चाहिँ फर्स्ट फर्स्ट
0: ब्रेकअप सङ दाइ लभ सङ लेख्न नपाउँदै ब्रेकअप सङ दाइ
1: कसरी ब्रेकअप भएको छ फर्स्ट भन्नुभयो
0: फर्स्ट त अब
1: अरू पनि भएको छ
0: फर्स्ट नै हो यो भनौँ न
1: फर्स्ट नै
0: हो
1: हजुर सो टकिङ अबाउट फर्स्ट होइन सो फर्स्ट टाइम जुन तपाईँले गीत रेकर्ड गर्नुभयो हजुर फर्स्ट सङ कुन गीत थियो
0: फर्स्ट टाइम त्यो रेकर्ड गर्ने बेलामा दाइ मैले जसरी भने नि तपाईँको हाम्रो गाउँले जीवन र आमा सुनेपछि अब गाउँले जीवनको त अब मैले त्यति बेला आफूलाई त्यस्तो केही पनि थिएन होइन अब के बारेमा लेखौँ कस्तो कस्तो अब आमा बाबा थियो नि त घरमा चाहिँ अब त्यही माथि म काठमाडौँ आएँ दाइ होइन अब सेभेन क्लासबाट आएको यता अनि त्यसपछि त्यो टाढो भएपछि अलि लेख्न मन लाग्ने कि त्यही माथि हजुरको आमा भन्ने हजुरले त्यसमा त माफी पनि माग्नु भएको छ नि त अनि यताउता भनेर मैले यस्तो गरेँ गल्ती गरेँ बुझ्दैछु भनेर भन्नुभएको थियो अनि त्यो सुनेपछि अनि मलाई त्यही भाइ भयो कि दाइ त्यसपछि मैले आमा बाबा भन्ने रेकर्ड गरेको थिएँ फर्स्ट टाइम
1: राइट सो जुन हामी अब फर्स्ट टाइम रेकर्डिङ कसरी एक्सपेक्ट गरेर
0: फर्स्ट टाइम दाइ हाम्रो साउट अफ त्यो एमसी फ्लो दाइ होइन एमसी फ्लो दाइले गर्दा थाहा भएको मैले उहाँले अब हेडफोनले भन्नुभयो नि त अनि हेडफोन चाहिँ अब त्यति बेला फेरि ल्यापटप पनि थिएन मसँग अनि एउटा दाइ चाहिँ गिटार बजाइराख्नुहुन्थ्यो क्या अनि उहाँले चाहिँ अब गीत गाउन मन लाग्ने रहेछ उहाँलाई अनि मैले चाहिँ उहाँलाई यसरी गर्नु त भने अनि हेडफोन किने दाइ मैले होइन लाइक पैसा जम्मा गरेर अब घरमा त यत्तिकै माग्नु कुरा भएन नि त फेरि के को लागि यताउता भन्नुहुन्छ बरु खाजा नखाइकन पैसा जम्मा गरेर दाइ हेडफोन किने होइन रेकर्ड गरेर दाइ
1: है कस्तो एक्सपिरियन्स कसरी फर्स्ट टाइम
0: सुरुमा त यस्तो कि दाइ अब जसरी मानौँ न अब आफ्नै भोइस सुन्दाखेरि ओहो यसरी रेकर्ड पनि गर्न मिल्दो रहेछ है आमामा भनेर भन्यो र गरौँ न त भनेर अब त्यो माथि अब कोठामा त झ्याउँछ नि त अब यहाँ पो अब साउन्ड आइसोलेसन छ यताउता बाहिरको केही सुनिँदैन नि त त्यहाँ त अब रेकर्ड गर्ने बेलामा कहिले भाँडा खसेको वाला छ कहिले कुकुर भुकेको वाला छ होइन नमा भएको छ त अनि राति उठेर रेकर्ड गराएको थिएँ मैले करिब 1:30 त्यस्तो थियो अनि सुनसान आउँदै सुनसान पुरा धोका सोका लगाएर गर्मी महिनाको बेलामा दाइ पुरा ल्याएर अब गर्मी भइरहेछ त्यही पनि गरेँ त्यो
1: है
0: जस रमाइलो भएको थियो भनौँ दाइ ल गरेँ है अब यसरी गर्ने रहेछ भनेर थाहा भइरहेको थियो
1: थाहा भयो हजुर सो अनि के म्युजिक चाहिँ आफै बनाउनु है जस्तो
0: दाइ कतिपय त मैले आफै बनाएको छु
1: है
0: कतिपय त अब युट्युबबाट भिडियो त गरेँ होइन अब अझल आशिष बिट भन्ने छ क्या नेपालको लागि खतरा प्रड्युसर हो दाइ होइन ऊ चाहिँ उसलेबाटै म सिकेको छु होइन त्यहाँबाट कतिपय त आफूले गराएको छु दाइ अब दुईवटा मिक्सअप निकालिसकेँ मैले लगभग अनि रिसेन्ट त्यो लकडाउनको बेलामा त अब युट्युबमा नि खासै त्यस्तो केही कलेजमा आएदेखि चाहिँ उनीहरूले चाहिँ यसरी भिडियो सिडियो गर्दो रहेछ ल गरौँ न त तँलाई पनि प्रमोट हुन्छ भनेर लगाइदिन्छ होइन भिडियो दाइ अब लग मैले जुत्ता त बनाएको छु दाइ एउटा चाहिँ अस्ति त्यो फेरि फ्रिस्टाइल हाने जस्तो टाइपको थियो एउटा अचानक गीत भनेको फेरि लाइक फ्रिस्टाइल हान्ने बेला ओ यो राम्रो लाग्यो भनेर अनि त्यही गराएको थिएँ त्यहीबाट यतिकै भिडियो बनाएको छु दाइ त
1: है
0: हजुर
1: कस्तो एक्सपिरियन्स भिडियो आफूले एउटा हेर्दा कस्तो लाग्छ
0: भिडियो त दाइ
1: भिडियो हेर्दाखेरि
0: हजुर भिडियो चाहिँ अब फर्स्ट टाइम गर्ने बेलामा त्यो माथि पब्लिकमा हेर्नु होइन अहिलेसम्म झन् त्यसरी गरेको पनि छैन अब अहिले झन् मास्क लगाएर अलि आनन्द लाग्छ होइन त्यही माथि पब्लिकमा दाइ भिडियो गर्ने बेलामा सबले हेर्ने क्या के गरिरहेको छ यो टिकटक अब फेरि आज भने टिकटक यताउता भन्छ नि त रिस उठ्छ दाइ मलाई त होइन सबैजना मान्छे घुरेर हेर्दैन क्या अब कस्तो लाज लागिरहेको छ आफूलाई होइन त्यही माथि क्यामेरा साइ मान्छे म होइन अनि फेरि यसरी हेरेर हेरेर हेरेर गराएको छ तर कन्फिडेन्स चाहिँ आउँदो रहेछ दाइ अहिले चाहिँ ल अब गर्नु पऱ्यो अब यसरी खालि रजाएर पनि भएन लाइक

0: कुर्जनबाट आउनु पऱ्यो नि त ल गर्नु पऱ्यो भनेर गरेँ दाइ प्रायः एडिट त मैले आफैले पनि गर्छु दाइ फेरि
1: हजुर
0: त्यही हुन्छ उनी नै गर्छौँ दाइ
2: हिँडी भएको सोसहरूमा हुने अबे रात अबे सोसहरूमा हुने नभए पनि सँगै हामी मेरो प्यारी सधैँ हुने चिनुने बिहानी पको सोसहरूमा हुने अबे रात अबे सोसहरूमा हुने नभए पनि सँगै हामी मेरो प्यारी सधैँ हुने चिनुने उनी हेर्दै राम्रो थियो कमोटी अनि गोरी रिसाउने बानी तर निकै नम्र बोली जे छ मनमा त्यो सब भन्थे नराम्रो थरी रिसाली बिर्सिने उनी खै किन रिसाको भनी मेकअप केही नगर्ने मात्र लगाउँथे चस्मा मिठो हाँसो पुक्क गाला म पस्या थिएँ जसमा निकै राम्री उनी म किन बोल्नु र छु आनन्द लाग्छ जब बोलाउँदा भन्थे उनी हजुर उनी मलाई विश्वास गर्थे जब थिएन कोही गर्ने सफल हुन्छ भन्थे जब हुँदैन भन्थ्यो सबले उनी आइन यो जिन्दगीमा एउटा विश्वास पनि सुधारी बानी मेरो लागि हुन दिएन माईको कमी हर बेला सँगै हामी पल रमाइलो होस् या आपत अन्त्यमा छुट्यो बाध्यताले थियो केही कारण अमर रहनेछ त्यो पलहरूसँगै बिताएको हामीले उनी र म यादहरूले भरिएको अपरिचित मान्छे अबे रात अबे सोचहरूमा उनी

याद आउँदाखेरि हेर्न पुग्छु म फोटो तिम्रो मेसेज पढ्छु हामी पहिलो पटक बोल्या दिनको पढ्दै हाँसु मिल्ने रहेछ है बहिनी हाम्रो झगडा सँगै हुने बिहे गर्ने त्यो केवल रह्यो अब सपना भयो बिछोड भएको वस्तु अझै माया लाग्छ भन्दैछु कुरा मनको सक्दिनँ है म ठाट्न प्रार्थना गर्दा भगवान्लाई भन्छु हो उनी प्राप्त निरहन्छु जबरजस्ती किनकि देख्छु सपनामा मात्र जहाँ उनी मसँग मस्की भरि पूर्ण खुसीले हेर्दाखेरि उनलाई मख हुन्छु मनी उत्तिकै नभइनी सरी साथमा लाग्छ छ आत्मा सँगै मनमा सदा उनी हुने छिन् भेटेनी केटी अन्य तिमीले सबै खो पाउँदिन होला जति खोजे नि माया त लाग्छ हेर तिम्रे हामी हुन नलेखिने भाग्यमा सँगै भयो नि अन्त्य कति मात्र यति कुरा बुझ्नु माया गर्नेछु म सधैँ अब रात अब सोचहरूमा उनी नभए पनि सँगै हामी मेरो प्यारी सधैँ हुने चिनुनी बिहानी पोको सोचहरूमा उनी अब रात अब सोचहरूमा उनी नभए पनि सँगै हामी मेरो

सुवासमा अझै तिम्रो कतै आउँछु कि फर्केर त्यो ठाउँमा जहाँ पहिलो भेटमा तिमीले मलाई बस्नु पर्या थियो पर्खेर त्यही मान्छे हुँ म जसलाई तिमीले गर्थ्यौ माया व्यक्त त्यही मान्छे हुँ म जस्तो बेला नि आउँछु तिमी भेट्न त्यही मान्छे हुँ म सक्दैनौ तिमी नबोली त्यही मान्छे हुँ म तिमीमा तिमीलाई चाहिन्थ्यो मनै के सुरुवात के अन्तिम के लाग्दैन थियो तिमीलाई म नभई त्यही मान्छे हुँ म

0: यो चाहिँ आफूले प्रड्युस गराएको थियो ट्र्याक दाइ
1: है
0: हजुर लकडाउनको बेलामै झ्याउ लागेको थियो अब के लेखौँ के लेखौँ अब ब्रेकअप सङ त तन्ने थियो दाइ होइन त्यही पनि माया त अझै पनि थियो नि त त्यही भएर उनीको बारेमा यसरी गरेर दाइ अरू चाहिँ अब मैले प्रायः आफ्नो लाइफ बारेमा लेख्छु दाइ होइन अब आफूले के भोगिरहेको छ के होइन अब सडक हाम्रो यमपुत्र दाइ रेसिङ पिस होइन उहाँले गर्दा पनि अब लाइफहरूको बारेमा अब साथी अब यस्तो पार्टी साडी पोलिटिकल पार्टीमा त मलाई इन्ट्रेस्ट लाग्दैन दाइ होइन अब आफ्नो लाइफमा जे भोगिरहेको छ होइन अब के कस्तो छ अलि त्यो मिस्टेक नगरो सल्युसन होस् भनेर चाहिँ आफ्नो लाइफको बारेमा लेख्छु दाइ प्रायः मैले अब माफी देऊ सुन माफी देऊ म फुल्न सक्दिन माफी देऊ म फुल्न सक्दिन माफी देऊ माफी देऊ माफी देऊ माफी देऊ माफी देऊ बिछोड भएको बस्छु अझै माया तिम्रो हालखा भयो सोध्न के गर्दै तिमी बसेर लाग्छ तिमी सर्किँदा मलाई थाहा छ ताकि म टाढा होस् तिमी बाटो त्यसैले नगर कारण छ परिवार हामी सँगै हुन्नौ अनि मलाई सम्झि रुन्नौ तिम्रो याद आउँदाखेरि माफी देऊ

0: म भुल्न सक्दिन, माफी देऊ नपोली बस्न सक्दिन, माफी देऊ, माफी देऊ, माफी देऊ म भुल्न सक्दिन, माफी देऊ नपोली बस्न सक्दिन, माफी देऊ, माफी देऊ, माफी देऊ,
1: भनेको कुराहरु मान्नु, जे जे गर्छु भनेको थियो त्यो सबै गर्नु, सधैं खुसी रहनु.
2: All right, माफी देऊ. सो मिस्टेक गर्नुभएछ.
0: ओ दाइ एकदम अलि है, लाइक एकदम पुरानो गीत भएर
2: है. Definitely, so we'll listen to it. I think I'll be soon too. Right after this break, right there.
0: Okay.

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: from a very, very, very, very last year. You can still the number one musical station in Image FM. The new show is called Close Up, Boring the House, sorry, Blizzy, One Half Hip Hop, R&B, Rap, and Soul. And tonight we got the Bring the House on Hip Hop Night live. And to perform for us, we have Upper Yogi in the house. Namaskar, one more time.
1: Thank you, Namaste Dai. Damailo bhairachha ekdamai.
0: Definitely, it's a pleasure having you here. So, aaj hami tapai ko barema kura gardaichu, hurkinu bhayo Dumre ma.
1: Hajur.
0: सो त्यसपछि काठमाडौँ आउनुभयो अनि पढे अहिले पनि पढिरहनु भएको छ
1: हजुर आउँदै
0: अहिले के पढिरहनु भएको छ
1: त्यही इन्जिनियरिङ पढिरहेको छु दाइ
0: इन्जिनियरिङ है
1: हजुर
0: होला सो कस्तो हुन्छ हामी पढ्दै
1: पढ्दैछु दाइ हजुर सुरुमा चाहिँ पढ्दै जब गरेको छ दाइ
0: पढ्दै जब गर्ने
1: हजुर
0: है कति गाह्रो हुन्छ
1: एकदमै गाह्रो यताबाट पैसा पनि चाहिने दाइ यताबाट पढाइ पनि चाहिने डिग्री सर्टिफिकेट त चाहिने नेपालमा फेरि
0: आज हामी तपाईँको अर्को गीत सुन्छौँ कुन चाहिँ गीत सुन्छौँ हामी
1: तिम्रै भन्ने गरौँ
0: तिम्रै
1: गीत नै लगाइदिउँ न तिम्रो भन्ने गीत नै यो चाहिँ दाइ अब जुन त्यो सुरुमा फर्स्ट ब्रेकअप सङ थियो नि त्यसपछि फेरि अर्को रिलेसनमा पऱ्यो दाइ म होइन अनि यो चाहिँ ठ्याक्कै उसँग चाहिँ अब लगो भ्यालेन्टाइनको बेला है कि लगो त्यस्तो के थियो अब अहिलेसम्म लभ सङ गराएको छैन अब यति बेला मौका हो होइन ब्रेकअप हुनुभन्दा अगाडि गरिदिइहालौँ भनेर अनि गरिदिइहाल दाइ यो
0: चाहिँ
1: पढ्यो प्रेममा थोरै समयमा धेरै बोलचाल पछि सोधो एकअर्कालाई अतीतमा थियो हाम्रो दुधार कति भने विश्वास गर तिमीले आँखा सप्तो पन तिमी हुनेछौ सँगै अतीतमा नराम्रो भैली अन्न गिन्ती जे जस्तो भैली सँगै रह्यो हामी हरेक समय सोच्दै हुने गाह्रो लाग्ने एक्लो साथमा तिमी नभए नहुँदा हामी सँगै फोटो हेरिबस्छु म दिनकै हेर्दै फोटो भन्छु हुन पाऊ म सधैँ तिम्रै हर दिन हजार लाग्छ मलाई तिमीसँग म बोलिरहँ मायाको भिक्षा दिने तिमी प्रेमको जोगी म हुँ जति बोलचाल हो त्यति नै हुने हाम्रो भेट पनि समाजको हुलमा खुसी बस्छौ है हामी एक भई हामी आफ्नै धुन खुसीले भेट्दाखेरि हलफल हेर्छन् लाग्दैन है हामी मतलब तिमी भन्छौ छोडो तिनीहरूलाई हामीलाई के को बाल माया गर्छु धेरै तिमीलाई भन्दै समाउँछौ है मेरो हात हा समाउनु मन छ मलाई तिम्रै सा सधैँ पाओस् मैले तिम्रै हुन पाऊ म सधैँ तिम्रै माया लाग्छ एकदमै मलाई तिम्रै हा समाउनु मन छ मलाई तिम्रै सा सधैँ पाओस् मैले तिम्रै हुन पाऊ म सधैँ तिम्रै माया लाग्छ सोध्छु बढी सानो कुरा माने गर्छु म शङ्का नै अपशब्द बोली गाली गरे नि भनिहाल्छु सरीमै सानो कुरामा चनक रिसाउँछु गर्छु यस्तो दिन हुन्छ रिस नाकको टुप्पो माथि त्यसलाई माया सम्झाउनु दोहोऱ्याउँदै कुरा अतीतको गर्छु है तिमीलाई गाली के नाना थरी बोलिराख्दिनँ है केही नि बाँकी त्यही नि कति पटाइङ गर्छु है म तिमीलाई फकाउन स्वयं आफ्नै बिल्ला हान्छु म तिमीलाई हँसाउन माफी माग्छौ एकअर्कालाई हुँदाखेरि हाम्रो झगडा गल्ती भए पनि तिम्रो दोषी भन्नेछु म सदा दिदीछु रिसाउँछु नराम्रो सुधारुन्ला पछि हुने छैन नि तिमीलाई तनाव थियो कहिले काहीँ लाग्छ खुसी राख्न सकिन

0: मैले यो गर्थ्यो नगर नबोल भनी कति ल्याङ्गर छु है जहिले भन्छु है केही नसोची मनमा आउँछ जे सतै तर बुझ्नु यति कुरा म माया गर्छु एकदमै हा समाउनु मन छ मलाई तिम्रै सा सधैँ पाओस् मैले तिम्रै हुन पाऊ म सधैँ तिम्रै अहिले मलाई के भन्छ है अब खालि केटीको बारेमा मात्र लेखिस् भन्थ्यो क्या अब लाइफको बारेमा केटीको बारेमा अब तिनीहरूलाई थाहा छैन मैले बास पनि लेख्थेँ भनेर ल हुन्छ भनेर चाहिँ एउटा योग्य भनेर निकालेछु दाइ होइन जुन चाहिँ मैले अब अपयोग्यबाट अप हटाएर योग्य मात्र राखौँ भनेर गरेको छु त्यही एउटा योग्य फ्री होस् भन्ने छ दाइ त्यही गरौँ यो सारा टु आशिष ब्रिड APAYOGYA फर्के आए खेलमा फेरि तेरो फेभरेट ऱ्यापर्सहरूलाई अब यो खबर दे मुखमा नकाप्यो जवाफ नचिन्नेहरूलाई सर्वप्रथम नमस्ते म पुरानै मान्छे यो खेलमा लागेको 13 वर्ष भनी सायद अझै मेहनत जारी अब एभ्री ऱ्यापर्स म यो खेलको कोभी ब्रायन छैन ज्ञान न स्किल फोकस राइम हान्दैमा ऱ्यापर बन्दैछ यहाँ जोनी त जमिन अघि नै हान्दै आएको छु म ऱ्याप म यो खेलको ओजी बुम्बा पोल्नु स्कुल अहिले फसेँ म फेरि अहिले यो ट्र्यापमा वर्ष चाइल कर्म चाहिँ तेरो फेभरेट ऱ्यापरलाई हुनेछ नि यातना अनगिन्ती सङ्ख्या बढ्दैछ खेलमा पाएको मन पर्दैन मलाई गतिविधि कमिसन या ओरिजिनल बाँकी सबै उस्तै ऱ्यापर्सहरू सबै प्रतिलिपि म विरुद्ध बनाउँदो ऱ्यापर सोकिमा जाकी ज्यानको ज्यानको बाजी किनकि सङ्गीत ऱ्याप मेरो सबसे खास ज्यान दिन सक्छु म यसको लागि बिगारियो खेल बनाउँदो ऱ्यापर्सले न्याय दिन अब म फेरि फर्किएँ अझ मानव पात जनावर म नर्सिङ बजै अब यो खेलमा चङ्गिने ऱ्यापर भन्छन् छैन साधन यो खेलको न त छ यहाँ मन्जिल यो कलीको खेलमा म कल्की म गनाको तेरो अन्तिम तेरो अन्तिम म गर्न आएको अन्तिम बनाउँदो ऱ्यापर्सको म गर्न आएको अन्तिम यो नाम याद राख APAYOGYA सर्ट आउट द डुम्रे पिस
1: गीतको नाम योगी होइन
0: हजुर योगी दाइ
1: सो अघि तपाईँको हामी कुरा गर्दैछ अहिले इन्जिनियरिङ पढिरहनु भएको छ
0: हजुर
1: अनि पढ्दै काम पनि गर्दै हुनु
0: पहिला पहिला पढ्दै काम गर्थ्यो अहिले छोडेर अहिले
1: है
0: अब लास्ट इयर आयो अब फोकस गरौँ भन्ने कुरा
1: सो हामी लास्ट लास्टतिर आइसकेको छु बिफोर विको अब मान्छे अरू गीत सुन्नु मन लाग्ने तपाईँको चाहिँ कसरी सुन्छ युट्युबमा
0: युट्युबमा गएर APAYOGYA गऱ्यो भने अपयोग्य आउँछ दाइ होइन त्यहाँबाट गएर सुन्न मिल्छ अब यो अपयोग्यबाट चाहिँ मैले अप हटाउने विचार गरेको छु त्यो पनि सर्च गर्दा देखिन्छ होला
1: योग्य नै हुने भयो
0: हजुर
1: होइन
0: हजुर दाइ
1: सो अपयोग्यबाट चाहिँ योग्य हुने
0: भयो हजुर दाइ
1: युट्युबमा चाहिँ त्यही खोज्नु पऱ्यो
0: हजुर APAYOGYA गरेपछि
1: अनि फेसबुकहरूमा उसमा चाहिँ कसरी भेटाउँछ सबैलाई
0: यही फेसबुकमा पनि आयुष श्रेष्ठ भनेर तर अपयोग्य हान्ने बेलामा चाहिँ मेरो देखाउँदो रहेछ त्यही भएर
1: है AYUSH श्रेष्ठ अदरवाइज APAYOGYA
0: हजुर दाइ हजुर
1: So we wish you best of luck for your future.
0: Thank you, guys. Thank you so much.
1: Definitely. Padai bhi abo sidhin lase gare.
0: Hajur, all abo sidhin
1: lase. So we wish best luck for that also.
0: Thank you, guys.
1: So we're out. One of them is dhanyabad dimo. Wara pura DJ dhan bhacha bahira bata.
0: Dai le pani agi mala auni bittike ekdamai motivate garnu bhacho. Hamro dai le pani ekdam dherai dherai dhanyabad.
1: So wara pura dhan bhacha bahira music and.
0: Hajur.
1: So we wish you best of luck one more time and if you want to know more about apo yogi gan lock onto our Facebook page facebook.com/anyway. I'll see everybody tomorrow 7 to 8 is the time. Till tomorrow 7 to 8. This is next is news, so do stay tuned till tomorrow 7 to 8. This is near the noise working saying adios. Yep.

0: अब सम्पूर्ण समस्याको
1: DJ Alex, Sid Wobbly.

0: best countdown show. Record of the week. Only on Image FM 97.9.
1: नमस्कार, म गायक तथा संगीतकार सुभाष सन्दास, सुभाष एन्ड द फ्यामिली ब्यान्डको लिड भोकलिस्ट. सङ अफ द विकमा मेरै शब्द र संगीत अनि सलिना बिकेको साथमा राख्दैछु यो गीत.

0: नमस्कार, इमेज एफएम 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा आइसकेको छु म कृष्ण, र कार्यक्रम रेकर्ड अफ द विकमा फर्काएर राख्यौँ यो हप्ताको सङ्ग अफ द विक सुभाष सुन्दास र सलिता बिकेको आवाजमा, जसमा सुभाष सुन्दासको आफ्नै शब्द र सङ्गीत रहेको छ। र आउनुहोस् कार्यक्रममा लाग्छौँ। अब भने यो हप्ताको काउन्टडाउनतर्फ लाग्दा यो हप्ता दशौं स्थानमा रहेको गीतको कुरा गरौँ, जुन गीतलाई गाएका छन् हेमन्त शर्मा र अस्मिता अधिकारीले, जसमा हेमन्त शर्माको आफ्नै शब्द र सङ्गीत रहेको छ। र यो गीतले यो हप्ता नयाँ प्रवेश पाएको हो।
1: नम्बर 10

0: यो हप्ता 10 औं स्थानमा रहेको गीत राख्यौं हेमन्त शर्मा र अस्मिता अधिकारीको आवाजमा. अब भनि राख्छु यो हप्ता 9 औं स्थानमा रहेको गीत जुन गीतलाई गाएका छन् उदय सोताङ र मनिला सोताङले. क्या मिठो बोलको गीतमा उदय सोताङको आफ्नै शब्द र संगीत रहेको छ.
1: नम्बर 9.

0: क्या मिठो उदय सोताङ र मनिला सोताङको आवाजमा राख्यौ यो हप्ता नौ स्थानमा रहेको गीत. अब राख्छु यो हप्ता आठौं स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् रवि ओड र अंशु पन्तले. तिमी भए हुन्छ बोलको गीतमा ज्ञानेन्द्र गिरीको शब्द र संगीत रहेको छ.
1: नम्बर 8.

गीत संगीत साहित्यको यात्रामा म आबद्ध भइसकेपछि मैले थुप्रै वरिष्ठ गीतकार, साहित्यकार, संगीतकारहरूसँग तपाईँको सहकार्य गर्ने जुन एउटा महत्त्वपूर्ण अवसर प्राप्त गरे, त्यसले मलाई एउटा गीत संगीत साहित्यको धरातललाई राम्रोसँग चिन्ने मलाई अवसर सुअवसर प्राप्त भयो। त्यसैले यो गीत संगीतको यात्रामा यो जुन महान हस्तीहरूसँग जुन मेरो भेटघाट भयो, त्यसले म मेरो जीवनलाई धेरै महत्वपूर्ण भूमिका राखेको छ भन्ने मैले महसुस गरेको हुनाले गीत संगीतको यात्रामा मूर्धन्य व्यक्तित्वहरूसँगको जुन धम्का भेट, यसलाई मैले महत्वपूर्ण लिएको छु।

नमस्कार, म कवि तथा गीतकार अमर बान्तु। मेरो सांगीतिक जीवनमा यस्ता थुप्रै प्रसंगहरू रहेका छन्। यस्तै प्रसंगहरूका साथ यो महिना भरि आर्टिस्ट अफ द मन्थको रूपमा रहनेछु मात्र इमेज एफएम 97.9।

0: best countdown show, record of the week, only on Image FM 97.9.
1: Image FM 97.9 को कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला, र कार्यक्रममा अहिलेसम्म हामीले दशौं स्थान, नौ स्थान र आठौं स्थानका गीतहरूलाई काउन्टडाउनको क्रममा राखिसक्यौं। अब कुरा गरौं यो हप्ता सातौं स्थानमा रहेको गीत, जुन गीतलाई गाएकी छिन् इन्दिरा जोशीले, जसमा विपिन कार्कीको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ।
2: Number 7.

0: टुट्यो तारा आकाशमा इन्दिरा जोशीको आवाजमा राख्यौं यो हप्ता सातौं स्थानमा रहेको गीत. अब भने राख्छु यो हप्ता छैटौं स्थानमा रहेको गीत. जुन गीतलाई गाएका छन् सञ्जीव आलेले, जसमा दीपक जडितको शब्द रहेको छ भने रमेश सुवेदीको संगीत रहेको छ.
1: नम्बर 6.

0: सञ्जीव आलेको आवाजमा राख्यौं तारा झरेर, जसमा दीपक जडितको शब्द अनि रमेश सुवेदीको संगीत रहेको छ। र आउनुहोस् यो गीतलाई छैटौं स्थानमा राख्यौं हामीले। अब भने राख्छु यो हप्ता पाँचौं स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छन् दीपक लिम्बुले। तिमी एकपल टाढा हुँदा बुलको गीतमा पूरण रावतको शब्द रहेको छ भने महेश खड्काको संगीत रहेको छ।
1: Number 5.

0: www.grid.nb.
1: RB Complex
2: गुणस्तरीय ब्रांडेड विदेशी सामान को लागि RB Complex
3: सुपथ मूल्यमा
2: स्पोर्ट्स वेयर कैजुअल वेयर पार्टी वेयर गिफ्ट आइटम्स होम अप्लायंसेस र अरु थुप्रै सामान का लागि RB Complex
3: पर्याप्त पार्किंग र उचित सुरक्षा व्यवस्था सहित को 300 भन्दा बढी पसल भएको अत्याधुनिक सुविधा सम्पन्न शपिंग कम्प्लेक्स
2: RB Complex पाको न्यू रोड अ कम्प्लीट सुपरमार्केट.

0: अन्तर्राष्ट्रिय स्तरको हिल्टेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिल्टेकको सीपीभीसी र पीपीआर पाइप हिल्टेक फिट एन्ड फर्गेट
1: Best Countdown Show Record of the Week Only on Image FM 97.9
2: कार्यक्रम रेकर्ड अफ द विकमा छौँ हामी यति बेला र इमेज एफएम 97.9 ट्युन गरिरहनु भएको छ. कार्यक्रममा अहिलेसम्म हामीले दसौँ स्थानदेखि पाँचौँ स्थानसम्म रहेका गीतहरूलाई काउन्टाउनको क्रममा राखिसक्यौँ. अब कुरा गरौँ यो हप्ता चौथो स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् प्रताप दास र अस्मिता अधिकारीले. हेर्दै तिम्रो आँखामा बोलको गीतमा विमल अधिकारीको शब्द र सङ्गीत रहेको छ.
3: नम्बर 4

यो हप्ता चौथो स्थानमा रहेको गीत राख्यौं प्रताप दास र सुमिता अधिकारीको आवाजमा. अब पनि राख्छु यो त तेस्रो स्थानमा रहेको गीत, जुन गीतलाई गाएका छिन् बबिना भट्टराईले. किन चलाउँछौ भोलको गीतमा रामेश्वर केसीको शब्द रहेको छ भने बबिना भट्टराईको आफ्नै संगीत रहेको छ. नम्बर 3.

0: किन चलाउँछौ रविन बबिना भट्टराईको आवाजमा राख्यौं यो हप्ता तेस्रो स्थानमा रहेको गीत. अब पनि कुरा गरौं यो हप्ता दोस्रो स्थानमा रहेको गीतको, जुन गीतलाई गाएका छन् डाक्टर रञ्जित कुमार झाले. नगास्थे प्रीत बुलको गीतमा डाक्टर रञ्जित कुमार झाको आफ्नै शब्द र संगीत रहेको छ.
1: नम्बर 2.

0: आरामदायी रसाई स्वादिष्ट खाना मनै लोभ्याउने दृश्य एक अलौकिक अनुभव मिटिङ होस् या सेमिनार कुनै पनि कार्यक्रमका लागि उचित गन्तव्य तपाईँको सेवा सत्कारका लागि सधैँ तयार छ लग्जरी होटल मिस्टिक माउन्टेन नगरकोट
1: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड नेपालको पहिलो बैङ्क हिलटेक

अन्तर्राष्ट्रिय स्तरको हिलटेकको सीपीभीसी र पीपीआर पाइप 50 वर्षसम्म टिकाउ उच्च गुणस्तरीय पाइप र फिटिङ्स नचुहिने जडान गर्न छिटो र सजिलो हिलटेकको सीपीभीसी र पीपीआर पाइप हिलटेक फिट एन्ड फर्गेट

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा गीत गुञ्जन। श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु।

0: गीत गुञ्जन।
1: Image FM 97.9 ma

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा हरेक दिन मिठा मिठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्नेछ। निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन साताको हरेक दिन तयार रहने गर्छ मिठा मिठा गीतहरूको

0: इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नाम गीत गुञ्जन। यो शीतल रातमा मिठा मिठा गीतहरू गुन्जिने एक मात्र कर्णप्रिय कार्यक्रम गीत गुञ्जन।
1: You've done some kind of magic. Magic's called love.

कोही अस्पतालमा निन्द्रा नलागेर बस्नुभएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातिको ड्युटीमा हुनुहुन्छ होला, कोही रातिको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन, मिठा मिठा गीतहरूको साथमा।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा कार्यक्रम गीत गुञ्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँहरूको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ। श्रोता साथीहरू, जीवनमा मानिसको सबैभन्दा नजिकको साथी भनेको सङ्गीत नै हो। अझ एक्लो अनुभव भएको बेला सङ्गीतले जतिको साथ अरू कसले पो दिन सक्छ र त्यसैले त गीत गुञ्जन तपाईँहरूको साथको लागि रातको यो प्रहरमा सदैव गुन्जिरहने गर्छ।

0: गीत गुञ्जन।
1: इमेज एफएम 97.9 मा गीत

रातको यो प्रहरमा हामी कार्यक्रम गीत गुञ्जनमा छौँ। यो कार्यक्रम इमेज एफएम 97.9 मेगाहर्जमा हरेक दिन मिठा मिठा गीतहरूले तपाईँको यो रातमा अझ मिठास भर्ने प्रयास गर्नेछ। निन्द्रा लागेको छैन अथवा कुनै रात्रिकालीन कार्यमा व्यस्त हुनुहुन्छ होला, यस्तो बेला तपाईँलाई साथ दिन इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन साताको हरेक दिन तयार रहने गर्छ मीठा मीठा गीतहरूको साथमा।

इमेज एफएम 97.9 को कार्यक्रम गीत गुञ्जन सुन्दै हुनुहुन्छ। कार्यक्रमको नाम गीत गुञ्जन। यो शीतल रातमा मिठा मिठा गीतहरू गुन्जिने एकमात्र कर्णप्रिय कार्यक्रम गीत गुञ्जन।

कोही अस्पतालमा निन्द्रा नलागेर बस्नुभएको होला, कोही बिरामी कुरुवा हुनुहुन्छ होला, कोही रातिको ड्युटीमा हुनुहुन्छ होला, कोही रातिको लामो यात्रामा पनि हुन सक्नुहुन्छ। यस्तो बेला तपाईँहरूलाई साथ दिने एक मात्र कार्यक्रम इमेज एफएम 97.9 को कार्यक्रम गीत गुन्जन, मिठा मिठा गीतहरूको साथमा।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा कार्यक्रम गीत गुन्जन सुनिरहनु भएको छ र कार्यक्रममा सधैँ तपाईँहरूलाई यस्तै यस्तै मिठा मिठा गीतहरू सुनाएर तपाईँहरूको रातलाई अझ सुमधुर बनाउने हाम्रो प्रयास रहने गर्छ। श्रोता साथीहरू, जीवनमा मानिसको सबैभन्दा नजिकको साथी भनेको सङ्गीत नै हो। अझ एक्लो अनुभव भएको बेला सङ्गीतले जतिको साथ अरू कसले पो दिन सक्छ र त्यसैले त गीत गुन्जन तपाईँहरूको साथका लागि रातको यो प्रहरमा सदैव गुन्जिरहने गर्छ।

श्रोता साथी, कस्तो लागिरहेको छ? रातको यो प्रहरमा पक्कै पनि गीत गुञ्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु। आउनुहोस्, अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

0: गीत गुन्जन।
1: इमेज एफएम 97.9 मा।

मानिसको जीवन हो, उतार चढाव त आइ नै रहन्छ, तर जस्तो सुकै अवस्थामा शान्त रहन सक्नु नै मानव हुनुको अर्थ हो, र मानवलाई नभई नहुने कुरा पनि संगीत नै हो। आउनुहोस् कार्यक्रम गीत गुञ्जनमा तपाईँहरूको लागि अर्को यो मिठो गीत प्रस्तुत गर्दैछु।

कार्यक्रम गीत गुञ्जन मात्र इमेज एफएम 97.9 मा हरेक रातको 12 बजेदेखि 3 बजेसम्म मीठा मीठा गीतहरूको साथमा सुन्न सक्नुहुन्छ। अहिलेलाई फेरि राख्दैछु यो अर्को सुमधुर गीत।

प्रिय श्रोता, मलाई विश्वास छ कार्यक्रम गीत गुञ्जनले तपाईँहरूको आजको रात पक्कै पनि सुमधुर बनाइरहेको होला। आउनुहोस् कार्यक्रममा फेरि सुन्छौ यो अर्को सुमधुर गीत।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 मा श्रोता न्यानो रात अनि मीठा मीठा गीतहरू यस्तै यस्तै गीतहरूले हामी आजको रातलाई अझै न्यानो बनाउने कोसिस गर्नेछौ। अहिलेलाई फेरि यो गीत तपाईँको लागि

एकांत रातमा यस्ता मीठा मीठा गीतहरू सुन्नुको मजा नै बेग्लै हुन्छ कि कसो श्रोताहरू, आउनुहोस् फेरि सुनौ यो अर्को सुमधुर गीत।

0: गीत गुन्जन
1: इमेज एफएम 97.9 श्रोता साथी कस्तो लागिरहेको छ रातको यो प्रहरमा पक्कै पनि गीत गुन्जनले तपाईँहरूलाई साथ दिइरहेको छ भन्ने विश्वास मैले लिएकी छु। आउनुहोस् अर्को एउटा मिठो गीत फेरि तपाईँहरूको लागि राख्दैछु।

0: Image FM 97.9.
1: आराधना
2: मात्र Image FM 97.9 मा